0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहे।

को जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: एक साथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 4 गते सोमबार, सन् 2026 मे 18 तारिक अधिक जेठ शुक्ल पक्षको द्वितीय तिथि।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको महोत्तरीको रेडियो रूपान्तरण 106.3 MHz र रुकुम पश्चिमको रेडियो समावेशी आवाज 102 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ। मुख्य खबरका शीर्षकहरूबाट
4: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा, काङ्ग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा,
3: विस्थापित सुकुम्बासीको पहिचान कार्य टुङ्ग्याउन अझै कम्तीमा 1 महिना लाग्ने, 2000 भन्दा धेरै घर परिवारका 11,000 सुकुम्बासी सरकारको सम्पर्कमा,
4: गौरव तथा रणनीतिक सडकलाई स्रोत सहमति, स्वास्थ्य संस्थामा व्यथिति, म्याद गुज्रिएका औषधि मौजदात, महँगा उपकरण प्रयोग विहीन,
3: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव,
4: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज स्कटल्यान्डसँग खेल्दै आइपिएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पन्जाबलाई हराउँदै आरसिबी प्लेअफमा।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। काङ्ग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झन्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति छैन। सुरुमा एमाले र काङ्ग्रेसबीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि काङ्ग्रेसभित्र सेवा प्रवाहसँग जोडिएका, अध्यादेश रोक्दा नागरिकमा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यसपछि दलहरूले आफ्नै ढङ्गले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन्। संविधानको धारा 114 अध्यादेश सम्बन्धी व्यवस्था छ। यसको उपधारा 1 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अरू अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ भन्ने उल्लेख छ। उपधारा दुई कमा अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ भनिएको छ। अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा पनि राष्ट्रसभामा दलहरू विभाजित भएका छन् र बिहिबार दुवै सदनबाट सरकारी कार्यक्रम पारित भइसकेको छ। प्रतिनिधि सभामा रासोपाको झण्डी 2/3 उपस्थिति छ। एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कार र काङ्ग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम पारित भयो। राष्ट्रिय सभामा पनि सत्तारूढ रासोपाको शून्य उपस्थिति छ तर काङ्ग्रेस, नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन्। अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित नयाँ पत्रिकामा खबर छ।
4: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर हिजो मदन आश्रित स्मृति दिवस मनाएको छ। खण्डहर भएको बल्खुमा रहेको मदन नगरमा भएको मदन आश्रितको 33 स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 2072 वैशाख 12 गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालाई प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ। तर कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन्। ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। पछिल्लो समय पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किनु भएको छ। ओली निकट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गर्नुभएको थियो। त्यसै कारण ओलीले भण्डारीसँग निकटता बढाएको हुन सक्ने अनुमान गरिएको छ। एमालेपछि अब काङ्ग्रेसको खबर। काङ्ग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्ति शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै काङ्ग्रेस विभाजनको डिलमा त पुगेको होइन भन्ने आशंका उब्जिएको छ। किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताउनु भएको थियो। आजको अन्नपूर्ण पोस्टले यो खबर लेखेको छ।
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउबा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याउने भन्दै आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम हप्ता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो तर देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम हप्ता अर्को पत्राचार गरेको छ। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानुन अनुसार अनुसन्धान भइरहेको भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पति विरुद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शङ्कास्पद सम्पत्ति विवरण, गएको 24 भदौमा घरमा भेटिएको जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायतका विवरण उल्लेख गरेर विभागकै अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाब आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानुनविदहरूले प्रश्न उठाएका खबर कान्तिपुरले लेखेको छ।
4: काठमाडौँ उपत्यकाका नदीकिनारबाट हटाइएका सुकुम्बासीको पहिचान कार्य टुङ्गाउन अझै कम्तीमा 1 महिना लाग्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दर्ता भएका सुकुम्बासीको सम्पूर्ण अध्ययन स्क्रिनिङ गरिरहेकाले यो प्रक्रिया सक्न समय लाग्ने देखिएको हो। विकास समितिका अनुसार अहिलेसम्म 2616 घर परिवारका 11001 सुकुम्बासी सरकारको सम्पर्कमा छन्। समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले चरणबद्ध रूपमा स्क्रिनिङको काम भइरहेको र सकेसम्म बर्खायाम सुरु हुनु अघि नै यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो। अहिले स्क्रिनिङ गर्ने कार्य भइरहेको छ, यो काम चरण चरणमा गर्नुपर्छ, त्यसो हुँदा यसले समय लिन्छ, सकेसम्म बर्खा अघि नै यो काम सक्ने लक्ष्य लिएका छौँ उहाँले भन्नुभयो। समितिले अहिलेलाई सुकुम्बासीको नयाँ दर्ता प्रक्रिया पनि स्थगित गरेको खबर आजको नयाँ पत्रिकामा छ।
3: काया कैरनमा एसई पछिको उच्च शिक्षा बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि, सम्बन्ध सुधारतर्फ ओली, काङ्ग्रेसमा एकताको पहलसँगै विभाजनको त्रास, देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानुनविदहरूको प्रश्न, विस्थापित सुकुमवासीको पहिचान कार्य टुङ्ग्याउन अझै कम्तीमा एक महिना लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका आयोजनाहरूलाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण सुरु भएर पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सडक र सिंचाइ आयोजना छन्। सडक विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रुपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति पाएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। चालू वर्षमा सबैतिर नयाँ ठेक्का गर्छौँ। उहाँले भन्नुभयो, चितौन खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन EIA हुँदै र विस्तृत परियोजना रिपोर्ट DPR फाइनल भएपछि मात्र ठेक्का लाग्छ। समग्र आयोजनाको काम 2087 सकाउने लक्ष्य रहेको उहाँको भनाइ छ। यो रकमबाट चालु आर्थिक वर्षमा 69 पुल, 10 कलबर्ट र 7 सडक खण्ड गरी 150 किलोमिटर सडक निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्ने छ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड रुपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोडौँ रुपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव दिएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यथितिबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयले 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: यसपालि माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा एक महिनामै सार्वजनिक भयो। गएको वर्षभन्दा 4% नतिजामा सुधार भएको छ। यसपालि 146,507 विद्यार्थी अर्थात् 34.02% विद्यार्थी नन ग्रेडेड भएका छन्। ग्रेडेड अर्थात् उत्तीर्ण भएका विद्यार्थीहरूलाई कहाँ के विषय लिएर पढ्ने भन्ने चिन्ता छ भने नन ग्रेडेड विद्यार्थीलाई पनि यतिखेर ग्रेड वृद्धि परीक्षाको तयारीमा छन्। ग्रेडेड र नन ग्रेडेड विद्यार्थीले अब के कसरी अध्ययन गर्ने त? थप जानकारी सहित साथी सम्झना महर्जन।
4: SEE को नतिजा एक महिनामै आएसँगै विद्यार्थीहरू उत्साहित छन्। कतिपयलाई भने अब के पढ्ने भन्ने अन्यल पनि छ। ग्रेडेड अर्थात् पास भएकाहरू 11 कक्षामा कुन विषय कहाँ पढ्ने भन्ने चिन्तामा छन्। पास भएका विद्यार्थीहरूले के गर्ने त? शिक्षाविद डाक्टर विष्णु कार्की।
5: एक्ज्याक्टली विषय छनौट पनि हो। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो GPA ले डिटर्मिन गर्ने हो। जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो GPA र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् हेर्नुहोस् है। त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो।
4: विद्यार्थी र अभिभावकलाई SEE भनेपछि फलामे गेट नै हो भन्ने मनोवैज्ञानिक प्रभाव अझै हट्न सकेको छैन। SEE पनि विद्यालयको एउटा कक्षाको परीक्षा मात्र हो भनेर बुझ्न र बुझाउन सक्नुपर्छ। विद्यालयमा सफल हुन नसकेकाहरू प्राविधिक विषयमा लागेर पनि सफल हुन सक्छन् भन्नुहुन्छ शिक्षाविद डाक्टर कार्की।
5: युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रा हजारौँ मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन, तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ। उहाँहरू
4: सरकारले परीक्षामा नन ग्रेडेड भएका सबैका लागि असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। त्यो परीक्षामा पास हुन सकेमा यसै वर्ष कक्षा 11 पढ्न पाइन्छ। त्यसैले नन ग्रेडेड भएकाहरूलाई मनोवैज्ञानिक रूपमा तनाव नलिकन मौका परीक्षामा सहभागी हुन शिक्षाविद डाक्टर विष्णु कार्कीको सुझाव छ।
5: पास फेल भने हुँदै गर्छ, यो प्रक्रिया हो। जिन्दगीमा हामीले धेरै लडाइँ लड्नुपर्छ, यो भनेको त एउटा एपिसोड हो। धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो। हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन यो। त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो। जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्। हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिप पुरा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ। ती अपर्च्युनिटीहरू छन्, त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ, होइन फ्री पनि हो त्यो, थप स्कलरसिप पनि पाइन्छ, त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पर्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा अर्को। कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो।
1: इजरायल सरकारले त्यहाँको दीर्घकालीन सिआर केन्द्रमा काम गर्ने गरी नेपालबाट थप 2,300 सहायक श्रमिक केयर गिभर लैजाने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार G2G प्रक्रिया मार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक माग गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ। इजरायलको जेरुसेलममा रहेको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण पिवाले गएको माघ महिनामै नयाँ कोटा पठाएको थियो। नेपालमा प्रतिनिधि सभाको चुनाव र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनौट प्रक्रिया होल्डमा राखिएको थियो। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार पिवाले माग पत्र पठाएको 40 दिनभित्र नयाँ श्रमिक छनौटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्ने हुन्छ। विभागका महानिर्देशक मीरा आचार्यले पिवाबाट नयाँ माग पत्र प्राप्त भइसकेको र श्रम सम्झौता अनुसार यही हप्तामा सूचना जारी गरिने जानकारी दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
8: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ। डाक्टर जगदीश जोशी विरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिरपूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असङ्गति देखाई बढुवामा संघीय कानून लागू हुने नजिर स्थापित गरेको थियो। पूर्ण इजलासले यो नजिर बदर गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ। गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता ठप्प भनेपछि कडा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो। ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको सङ्केतका रूपमा हेरिएको बिबिसीले उल्लेख गरेको छ। यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ। इरानको अर्ध सरकारी समाचार संस्था मेयरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्धपूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको, साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ।
2: अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा आज बिहान 9:30 सुरु हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। अमेरिका विरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आरिफ शेखले अर्धशतक बनाएका थिए। नेपाल र स्कटल्यान्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एकअर्कासँग 5-5 खेल जितेका छन्। यस्तै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफ सम्भावना कायम राखेको छ। हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई 5 विकेटले पराजित गरेको हो। राजस्थानले दिएको 194 रनको लक्ष्य दिल्लीले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पुरा गर्यो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक 56 रन बनाए भने अभिषेक पोरेलले 51 रन बनाएका छन्। यो जितसँगै दिल्लीको 13 खेलमा 12 अङ्क भएको छ। यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबी आइपिएलको प्लेअफमा पुगेको छ। धर्मशालामा भएको खेलमा पन्जाब किङ्सलाई 23 रनले हराउँदै आरसिबी प्लेअफ स्थान सुरक्षित गर्न सफल भएको हो। आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी 7:45 हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ। केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो। अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड र हिमाली भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: बैङ्क तथा वित्तीय संस्थालाई हप्तामा 2 पटकसम्म स्थायी निक्षेपको सुविधा दिँदै आएको नेपाल राष्ट्र बैङ्कले अब दैनिक यस्तो सुविधा दिन तयारी गरेको छ। केन्द्रीय बैङ्कले शुक्रबार मौद्रिक नीतिको 3rd त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने बताएको हो।
1: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरुद्ध संसदीय सुनवाई समितिमा 7 उजुरी परेका खबर नागरिक दैनिकले लेखेको छ।
2: लुम्बिनी प्रदेशको महत्त्वपूर्ण गौरवको आयोजना रामपुर कपुरकोट सडक 6 वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा छ। लुम्बिनीमा 4 गौरवका आयोजना अगाडि बढाइएको छ तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम नभएको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि पारेको छ।
2: सरकारले एक वर्षमै 85 अर्ब 23 करोड राजस्व छुट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था रहेको खबर नागरिकमा छ।
1: वसन्त ऋतुको सुरुवाती सिजनसँगै सगरमाथा आधार शिविर बेस क्याम्पमा एकाएक चहल पहल बढेको छ। यस्तै विश्वको 8 नेपालको 7 अग्लो मनासुली हिमाल आरोहण गर्न सुरु भएको 70 वर्ष पुरा भएको छ। सन् 1956 मे 9 8163 मिटर अग्लो मनासुली हिमाल प्रथम पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्याल्सेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए।
2: भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू हिजो बुटौलमा प्रदर्शन गरेका छन्।
1: काया कैरनमा अब पालो उखानको
2: काट्ता छे मसिनु कुराता छे खस्रो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित। एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा काङ्ग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
1: विस्थापित सुकुमवासीको पहिचान कार्य टुङ्ग्याउन कम्तीमा अझै 1 महिना लाग्ने। 2000 भन्दा धेरै घर परिवारका 11000 सुकुमवासी सरकारको सम्पर्कमा।
2: गौरव तथा रणनीतिक सडकलाई स्रोत सहमति। स्वास्थ्य संस्थामा व्यथिति। म्याद गुज्रिएका औषधि मौजदात। महँगा उपकरण प्रयोग विहीन।
1: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
2: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै। आइपिएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित। पन्जाबलाई हराउँदै आरसिबी प्लेअफमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। जानै पर्ने बेला प्रधानमन्त्री संसदमा नजाने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सभामुख जस्तै देखिने मान्छेलाई पूजा गर्न लागेका पण्डितको भेषमा देखाइएको छ। वरपर सांसदहरू छन्। महायज्ञ सभामुख शास्त्र भन्ने लेखिएको पुस्तक पढ्दै गरेका सभामुख जस्तै देखिने मान्छे पूजा गर्दै भन्दैछन्, ल अब कुशको प्रधानमन्त्रीलाई दुनुमा राखेर कार्य अगाडि बढाऊ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: शिक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 4 गते, तदनुसार सन् 2026 मे 18 तारिक सोमबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा युवा केन्द्रित लागु औषध विरूद्धको अभियान सञ्चालन। लुम्बिनी प्रदेश सरकारबाट तुलसीपुरको पहरुवामा विनियोजन भएको बजेट अलपत्र। वडा सदस्यले स्वयं जनताको मागलाई व्यवस्था गर्दा बजेट फ्रिज हुने अवस्था आएको स्थानीयको गुनासो।
2: मानदेव विश्वजी जनप्रतिनिधिले के भन्नुहुन्छ भने मैले हालेको बजेट त मेरो ठाउँमा कार्यान्वयन हुनुपर्छ भन्नुहुन्छ। उहाँले
3: जहाँसम्म हुन्छ हाम्रो मुहारबाट तलसम्म ल्याउने विचार हाम्रो हो। उहाँले चाहिँ यहाँको जनतालाई दुःख दिने काम गरिरहनु भएको, त्यो कारणले हामीलाई त्यो पैसा अब हाम्रो कोल्याप्स भएर जाने अवस्था आइसक्यो कि।
1: दाङको दङ्गीशरणका युवा तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै विश्वकै दुर्लभ रेड पाण्डा रोल्पामा भेटियो। कर्णाली प्रदेशका बालबालिका लक्षित कार्यक्रममा जोड़।
0: र बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई सुकुम्बासीको चेतावनी। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो। पानी पर्न केही कम भएपछि देशैभर गर्मी बढ्दै।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुद्ध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले मौसम पूर्वअनुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ़ बनाउने बताउनु भएको छ। दाङको भालुबाङमा हिजो आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वअनुमानलाई अझै विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वअनुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनु भएको हो। उहाँले मौसमी सूचना नागरिकसम्म समयमै पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको समेत बताउनु भएको छ। दैनिक मौसम सम्बन्धी सूचना किसानसम्म पुर्याउन विशेष जोड़ दिँदै उहाँले स्थानीय संचार माध्यम, सामाजिक सञ्जाल र समुदाय स्तरका संरचनालाई परिचालन गरिने बताउनुभयो। मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्नुभएको छ। पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको समेत उहाँले बताउनुभयो। प्रदेशमा अहिले नेपालगंज र भैरवा स्थित मौसम पूर्वानुमान कार्यालयबाट मौसम सम्बन्धी सूचना प्रभाव भइरहेको उल्लेख गर्दै उहाँले यी कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकारले समन्वय गर्ने बताउनु भएको छ। मौसम सम्बन्धी पूर्व तयारीका काममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, 12 जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीकाले स्थानीयसँग समन्वय भइरहेको समेत बताउनु भएको छ। नागरिकसम्म सूचना पुर्याउन सामाजिक सञ्जाल र स्थानीय संचार माध्यमको प्रयोगलाई प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो। मौसम सम्बन्धी सूचना भर पर्दो र व्यवहारिक बनाउनु पर्ने आवश्यकता औल्याउँदै सूचनाको प्रवाहको जिम्मेवारी स्थानीय तहले पनि सक्रिय रूपमा लिनुपर्ने उहाँले बताउनु भएको छ।
1: लुम्बिनी प्रदेश सरकार लागु औषध तथा दुर्व्यसनी विरूद्ध युवा मार्फत अभियान सञ्चालन गर्ने भएको छ। प्रदेशमा लागु औषध डरलाग्दो रूपमा बढ़िरहेको भन्दै यस विरूद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्न लागि लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंसराज खनालले जानकारी दिनुभएको छ। उहाँले लागु औषध विरूद्ध सचेतना फैलाउन विद्यालय तहमा केन्द्रित भई अभियान सञ्चालन गर्ने बताउनु भएको हो।
0: दाङमा हिजो छुट्टा छुट्टै सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। अमेलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको लु 02 लु 0 2002P2486 नम्बरको मोटरसाइकल अमेलिया नजिकै दुर्घटना हुँदा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर बाबुराम बस्नेतले जानकारी दिनुभएको छ। हिजो बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलियादेखि 2 किलोमिटर नजिकै अनियन्त्रित भएको मोटरसाइकल सड़कबाट करिब 5 मिटर तल खस्दा चालक तुलसीपुर सात रामनगरका 23 वर्षीय नोखीराम केसीको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा ज्यान गएको हो। दुर्घटनामा पनि मोटरसाइकलमा पछाडि सवार रहेका सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाका 21 वर्षीय वीरेन्द्र कुमार खड्गा घाइते हुनुभएको छ। यसै गरी आइतबार दिउँसो 1 बजेतिर तुलसीपुरको गुल्माचोक नजिकै 2 मोटरसाइकल आपसमा ठोकिँदा 2 घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले तुलसीपुर हात्तीखोवाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको R2P8008 नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको R3P9099 मोटरसाइकल गोलमचोकमा ठोकिँदा दुर्घटना भएको बताइएको छ।
1: रोल्पामा विश्वमै दुर्लभ मानिएको रेड पाण्डा फेला परेको छ। रोल्पाको जलजला क्षेत्र अन्तर्गत जेलबाङको जंगलमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पाण्डा अर्थात हाब्रे फेला परेको हो। शुक्रबार स्थानीयले जंगल क्षेत्रमा रेड पाण्डा देखेपछि त्यसको अवलोकन समेत गरिएको छ। पर्यटन व्यवसाय तथा स्थानीय बालकुराम पुन जंगलमा रेड पाण्डा खेलिरहेको अवस्थामा फोटो तथा भिडियो खिच्न सफल हुनुभएको थियो। उहाँले प्रसिद्ध पर्यटकीय तथा संरक्षित क्षेत्र जलजला नजिकैको जंगलमा रेड पाण्डा प्रत्यक्ष देख्न पाउनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसअघि पनि जलजला क्षेत्रमा रेड पाण्डा रहेको कुरा सुनेको भए पनि पहिलो पटक नजिकबाट अवलोकन गर्न पाएको बताउनु भएको छ। रेड पाण्डाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसको वासस्थान जोगाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। रेड पाण्डा फेला परेको क्षेत्र समुद्री सतहदेखि करिब 3000 मिटर उचाइमा पर्ने गर्दछ। उक्त क्षेत्रमा प्रशस्त मात्रामा हिमाली बास र चोया पाइने भएकाले रेड पाण्डाका लागि उपयुक्त वासस्थान मानिन्छ। हिमाली बास रेड पाण्डाको मुख्य आहारा हो। रोल्पाको जलजला गाम जेलबाङ थबाङ उवा लगायत उच्च पहाड़ी क्षेत्र तथा रूकुम पूर्वका विभिन्न स्थान रेड पाण्डाको सम्भावित वासस्थानका रूपमा परिचित मानिन्छ। रोल्पामा पहिलो पटक 2072 सालमा रेड पाण्डाको जोड़ी फेला परेको थियो। त्यसैता रेड पाण्डा संरक्षण तथा प्रवर्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। रेड पाण्डा नेटवर्कको सहयोग तथा मानव अधिकार सचेतन केन्द्र हुरेक मार्फत उपल्लो रोल्पाका विभिन्न क्षेत्रमा समुदायमा आधारित रेड पाण्डा संरक्षण परियोजना समेत सञ्चालन गरिएको छ। स्थानीय तह तथा लुम्बिनी प्रदेशको पर्यटन एवं वन वातावरण मन्त्रालयले समेत रेड पाण्डा संरक्षणका लागि विभिन्न योजना अघि सारेका छन्। विश्वकै दुर्लभ रेड पाण्डा रोल्पामा फेला, भरत विश्वकर्माले लेखेको खबर आजको गोरक्ष राष्ट्रिय दैनिकमा तस्विरसहित प्रकाशित भएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 15 अन्तर्गत पर्ने पहरुवा गाउँमा बस्ती विकासका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसक्दा बजेट फिर्ता जाने जोखिम बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 पहरुवा गाउँमा बस्ती विकासका लागि छुट्याएको करिब 10 लाख रूपियाँ वडा स्तरमै देखिएको विवादका कारण अल्पत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पहरुवा गाउँका 3 टोलका स्थानीयले वडा नम्बर 15 र 17 को सिमानामा पर्ने दक्षिणी क्षेत्रबाट काम शुरू गर्नुपर्ने माग गर्दै आएका छन्। तर वडा सदस्य वामदेव विष्टले आफूले प्रस्ताव गरेको स्थान उत्तरी क्षेत्र बाट काम शुरू गर्न दबाव दिएपछि अहिलेसम्म योजना कार्यान्वयन हुन नसकेको हो। यसैबीच हामीले यस विषयमा केही स्थानीय अगुवासँग प्रतिक्रिया लिएका छौं।
3: मेरो नाम किरण चौधरी, म तुलसीपुर 15 पहरुवा सिर्जना टोलको अध्यक्ष। समस्या भनेको के हो भनेपछि यो अहिले 10 लाख बजेट आएको यो शहरी विकास क्षेत्रबाट, त्यो बजेट अहिले हामीले भनेको ठाउँमा नहुने, एउटा व्यक्तिले भनेको ठाउँमा हुने भनिरहेछन्। जहाँसम्म हुन्छ हामीले सब मुहारबाट तलसम्म ल्याउने विचार हाम्रो हो। उहाँले फेरि के विरोध गर्नुभएको छ भनेपछि एउटा व्यक्तिले वन्दी विष्ट भन्ने हाम्रो वडा प्रतिनिधिले त्यो बजेटलाई मैले जहाँ हुन्छ त्यहीँ हाल्छु, तपाईँहरूले भनेर हुन्न, तपाईँहरूले भनेको बजेटै होइन यो, मैले हालेको बजेट हो भनेर भन्ने त्यस्तो कुरा गर्नुभएको। त्यहाँले यत्रो गाउँमा हामी 3-4 जना मान्छे यहाँ बैठक बसेर हाम्रो ठाउँमा अब एउटा व्यक्तिले त्यस्तो हुन्छ भने चाहिँ कार्यान्वयन गर्न सक्छ भने चाहिँ गरोस् त भनेर हामी त्यतिकै सोधिरहेको छौँ। आजसम्म तिन तिन चार चार पटक जाँदा पनि धाइदा पनि हुन्न भने चाहिँ अब त्योभन्दा कति के गर्न सकिन्छ भन्ने कुरा हाम्रो।
2: म गोपाल प्रसाद पाण्डे, त्रिशुर 15 पहरा। मान्दी विश्वजी जनप्रतिनिधिले के भन्नुहुन्छ भने मैले हालेको चाहिँ त मेरो ठाउँमा कार्यान्वयन हुनुपर्छ भन्नुहुन्छ उहाँले। कि ठाउँ तोकेर हाल्नु पर्थ्यो फल्नु त्यो ठाउँ थियो भनेर पहरा बस्ती विकास भने जस्तो पहराको निर्णय पनि हुने होला गरेर त्यहाँ होइन र उहाँले अब एकलौटी मेरो गुजीबाट हालेको चाहिँ यही ठाउँमा हुनुपर्छ भन्नुहुन्छ उहाँले।
7: पहरामा कतिवटा टोल छन्?
2: यहाँ तिनवटा टोल छन् पहरा।
7: तिनवटा टोलका प्रतिनिधिको भनाइ के छ?
2: सब प्रतिनिधिहरूको सब माथिबाट कार्यान्वयन गर्ने भन्ने कुरा लाग्छ।
7: यहाँको स्थानीयहरू चाहिँ तपाईँले भनेकै ठाउँबाट काम गर्ने भनेर समय चलाउनु भएको छ?
2: सबै भनौँ यहाँ ल 300 घर बिरुवा होला सबैले माथिबाट भन्ने भएको छ। तलबाट पनि एकजना पनि मैले देखाएको छैन।
7: तलबाट कसले? वडा सदस्यले मात्रै?
2: वडा सदस्यले मात्रै भनिरहनु भएको छ अहिले।
7: वडा सदस्यको दबाबले गर्दा भन्दा काम अहिले चाहिँ नगर्ने अवस्था सृजना भयो।
2: अहिले नगर्ने भएर फेरि जाने अवस्था भइसक्यो। अब
3: मेरो नाम देवबहादुर बस्ने, विरोध गर्ने मान्छे को हो त भनेर भनिसकेपछि वामदेव विष्ट भनेपछि वामदेव विष्टलाई फेरि बोलाइयो। यहाँ आम जनताले भनेको ठाउँमा काम गर्ने भनेर जनप्रतिनिधि हुनुभयो कि एकजना व्यक्तिले जितेर जानुभयो भन्ने कुरा गरिसकेपछि होइन मेरो यसमा केही छैन, मेरो आपत्ति छैन भन्नुभयो। माइनरमा नाम लेखेर उहाँको सिग्नेचर देख्न सक्नुहुन्छ रजिस्टरमा, त्यो सिग्नेचर भइसक्यो। त्यति भएपछि त हामी ढुक्क भयौँ। उहाँले चाहिँ कसरी रोक्नु भएको भने आफ्नो व्यक्तिगत पैसा गोजीबाट निकालेर दिए जस्तो भन्ने सुनिरहेको छ कि अलिक धम्कीको भाषामा बोलिरहनु भएको छ ताकि यहाँको जनतालाई दुःख दिने काम गरिरहनु भएको। त्यो कारणले हामीलाई के असहज वातावरण भयो भने हामीले त्यो बजेट यहाँ ल्याएर कार्यान्वयन गर्ने अवस्था अब लगभग सिद्धिन लगाइसक्यो। हेर्नुहोस् असार 15 गते काम नसक्ने हो भने हामीले बजेट पनि पान्न, त्यो पैसा अब हाम्रो कोल्याप्स भएर जाने अवस्था आइसक्यो कि।
8: मेरो नाम सुनकुमार चौधरी, म यो गाउँको बासिन्दा भनौँ न। अब चाहिँ मैले के भन्न चाहन्छु भने चाहिँ वामदेव विष्ट हुनुहुन्छ, उहाँ जनप्रतिनिधि हुनुहुन्छ। अब उहाँले जुन विरोध गरिराख्नु भएको छ त्यो विरोध चाहिँ अबदेखि नगर्नु होला भन्न चाहन्छु। एउटा गाउँबाट एउटा जनप्रतिनिधि मिलेर अब एक ठाउँमा हुनुपर्छ भन्नुहुन्छ उहाँहरू। हाम्रो यो कार्यान्वयन भइरहेको छैन, बजेट फेरि जाने अवस्था भइसक्यो।
9: मेरो नाम मानबहादुर चौधरी हो, तुलसीपुर 15 पहरवा। जुन विकासको लागि पैसा छ, जुन राम्रो ठाउँ हुन्छ त्यही नै गर्ने हो। जुन नाली आउनुलाई छ माथिबाट आएपछि सबैलाई राम्रो हुन्छ, गाउँ पुरैको माग त्यही माथिबाट नै भन्ने।
10: मेरो जगबुनिया चौधरी। अब माग के हो भनेपछि त्यो पैसा माथिबाट बन्दै आउनुपर्छ र माथिबाट बन्दै आएपछि सबैलाई लाभ हुन्छ, सबैलाई राम्रो हुन्छ, कसैलाई एउटा व्यक्तिलाई मात्रै फुटाउने उ गर्ने केही पनि हुँदैन। त्यही भएर माथिबाट हालौँ भनेर अहिले हाम्रो माग।
7: त्यो माथिबाट गाउँदाखेरि चाहिँ धेरैलाई फाइदा हुन्छ,
10: धेरैलाई फाइदा, पुरा होल गाउँलाई नै फाइदा हुन्छ।
0: यता तुलसीपुर 15 वडा अध्यक्ष लक्ष्मण चौधरीले पनि अधिकांश स्थानीयको मागका आधारमा माथिल्लो क्षेत्रबाटै काम शुरू गर्न वडा कार्यालयले लिखित रूपमै सिफारिश गरिसकेको बताउनु भएको छ। उहाँका अनुसार सीमित व्यक्तिको आग्रह भन्दा जनताको साझा मागलाई प्राथमिकता दिनुपर्ने भएकाले तल्लो भेगबाट काम शुरू गर्न उपयुक्त नभएको धारणा वडाको रहेको छ। साथै योजना कार्यान्वयनको जिम्मेवारी रहेको शहरी विकास तथा भवन कार्यालय दाङसँग पनि समन्वय गरिएको भए पनि अहिलेसम्म काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो।
11: यो बजेट प्रदेश सरकारको हो, त्यहाँ 10 लाख परेको, त्यो ठिकै ठाउँ चाहिँ एकिन गर्ने भएर पहरा गाउँ बस्ती विकास भनेर त्यो बजेट परेको र त्यहाँ चाहिँ धेरै गाउँले समुदायको माग के छ भने माथिबाट जुन 17 सिमानाबाट सिँचाइको लागि काम हुने र सडक भन्दा पनि एउटा नालाको रूपमा जाने भनेर उहाँले माग गरेमा चाहिँ तल चाहिँ दुई चारजना साथीहरू चाहिँ नै यहाँबाट बन्नुपर्छ भने उहाँको माग भएको कारणले हामीले चाहिँ सकेसम्म बहुमतको आधारमा अथवा धेरैको माग भएको कारणले माथिबाट गाउँदा राम्रो हुन्छ भनेर हामीले मेरो वडाजीको नामबाट सिफारिस गएको होला
7: भन्यो। जस्तो कि हजुरले यहाँबाट वडाको तर्फबाट माथिबाट चाहिँ काम शुभारम्भ गर्नुपर्छ भनेर सिफारिस गरिसक्नु भएको छ?
11: गरिसकेको छ। सिफारिसको साथसाथमा त्यहाँको समुदायको लगभग धेरैको सहमति र हस्ताक्षर पनि गएको छ।
7: 100 जनाको चाहिँ माग चाहिँ माथिबाट बनाउनुपर्छ भन्ने रहेछ। एउटा वडा अध्यक्ष र सिङ्गो 100 जनाको मागलाई लत्याउँदै एउटा वडा
11: जिम्मेवारी त सबैको बराबर हो मान्नुपर्छ, तर चाहिँ एउटा वडाजीलाई त्यसलाई अब हजुरले कुन रूपले लिनुहुन्छ?
7: सिङ्गो वडाको बस्ती र वडा अध्यक्षले भनेको कुरा चाहिँ वडा सदस्यले मान्नुहुन्न भनेपछि तपाईँको यो समन्वयको अभाव हो अथवा यो कस्तो किसिमको विगतका दिनहरू पनि यस्तै हुन्छ कि यही मात्रै भएको हो?
11: त्यस्तो त के अरे हाम्रो असहमति

0: लिखित रूप भन्नुपर्ने मौखिक रूपमा भन्नु
1: मौखिक रूपमा जुन जसले यहाँ हेरिरहेको छ त्यो इन्द्रियलाई भनेर ल भोलिदेखि काम गरेपछि भोलिदेखि सुरु हुन्छ
0: भन्नु भएको छैन अहिले
1: हामीलाई गर पनि भन्नुभएको छैन नगर पनि भएको छ हुन्छ हुन्छ मात्र भनेर टालटाल गरेको छ अहिलेसम्म
2: स्थानीय बासिन्दा र वडा अध्यक्ष स्वयंले पनि माथिल्लो क्षेत्रबाट काम शुरू गर्न सिफारिश गरिसकेको अवस्थामा एकजना वडा सदस्यले व्यक्तिगत स्वार्थ पूरा नभएपछि विकास निर्माणमा अवरोध सृजना गरेको स्थानीयको गुनासो छ यसैबीच हामीले वडा सदस्य वामदेव विष्टलाई स्वयं स्थानीयको माग र वडा कार्यालयको सिफारिश हुँदाहुँदै विकास आयोजनामा तपाईँले किन अवरोध गरिरहनु भएको छ भनेर सोधेका छौं
3: त्यो ठाउँमा मैले हाम्रो मुख्यमन्त्री दिल्ली चौधरीलाई भनेर मैले त्यो ठाउँमा बजेट पारेँ अरे यो ठाउँमा पानी काट्नलाई नाला बनाउने भनेर दिल्ली चौधरीलाई त्यो ठाउँमा देखाइकन त्यो बजेट हाल्न लगाए बजेट हो
0: भनेपछि जस्तो दिल्ली चौधरीले चाहिँ अहिले कहाँ बनाउनु भन्नुहुन्छ तपाईँले
3: दिल्ली चौधरीले जहाँ देखाऊ त्यही बनाऊ तिमीले आवश्यक छ भनेर मलाई त्यो बेला देखाएको ठाउँमा बनाऊ ठिक छ अलि तल लैजाऊ भनेर भन्नुहुन्छ उहाँले
0: दिल्ली चौधरीले पनि तपाईँले जहाँ भन्नुभएको छ त्यहीँबाट बनाउनुहोस् भन्नुभएको छ
3: हजुर पानी बनाउनलाई हाले बजेट हो
0: तपाईँ त्यहाँ एउटा माइनरमा हस्ताक्षर पनि गर्नुभएको रहेछ माथिबाट बाटो बनाउनुपर्छ भन्नेमा हस्ताक्षर गर्नुभयो गर्नु भएन
3: हामी यहाँ छलफलमा बसिरहेको छौँ भनेर माथि छुट्टै टोल बसिहाल्छ हेर्नुहोस् है त्यो मात्रै एउटा जनप्रतिनिधिको जनप्रतिनिधिको हिसाबले पनि त्यहाँ गइसकेपछि जनमानसमा गइसकेपछि एउटा म त साझा मान्छे पनि हस्ताक्षर गर्नुहोस् भनेपछि मैले गर्नुपर्छ क्या
0: लिखित रूपमा सहमति जगाउने अनि फेरि मौखिक रूपमा विरोध गर्ने भन्ने हुन्छ
3: होइन लिखित रूपमा त त्योभन्दा पहिले मैले 15 जना छु
0: तपाईँको 2 जना बाहेक अरू सबै उदयबाट छ भन्ने कुरा छ नि त त्यहाँ त
3: त्यो गलत कुरा म त साझा मान्छे हो जनप्रतिनिधि हो उहाँहरूले बोलाइसकेपछि टोलमा मान्छे खेरिहाल्दैन हामीले यसरी गर्ने विचार गरिरहेका छौँ तपाईँको पनि उपस्थिति भएको छ ठिक छ सही गरिदिनु भने मैले गर्नुपर्छ
0: तपाईँले भनेको कुरा यति नै मिलेन कि तपाईँ भन्नुहुन्छ बहुमत यता धेरै छ अनि फेरि भन्नुहुन्छ उता बहुमत धेरै देखेर मैले सिन्चर गरेर जनताको बिचमा गएर मैले नै भन्न सकेन भन्नुहुन्छ के भन्यो
3: म त जनप्रतिनिधि हो नि म व्यक्ति मात्रै होइन नि त सर किन उहाँहरूले जिताको मतलाई मैले अपेक्षा गरेर होइन हुने हुन्न भन्ने ठाउँ त छैन नि
0: छैन भने काम किन हुँदैनन् त फेरि
3: मैले रोक्या होइन नि त यो काम त उहाँहरूले रोक्या हुन सकनलाई म त साझा मान्छु
0: साझा भनेर जे पाइटी गर्न त भएन नि त तपाईँको
3: त्यो होइन साझा मान्छेले मैले होइन यो ठाउँमा विकास गरेँ होइन त्यो ठाउँमा गर्ने हो भनेर भन्न मिल्छ
0: अनि मिल्नु पनि मिल्दैन
3: होइन मैले यो ठाउँमा मान्ने मान्दैन भनेर भन्न पनि मिल्दैन क्या साझा मान्छेले
0: विकास गर्ने भनेको त धेरै जनता जहाँ लाभान्वित हुन्छ जहाँ धेरै जनताले दुःख पाइरहेको छ त्यहाँ पनि विकास गर्ने एउटा व्यक्तिलाई विकास गरेर हुन्छ तपाईँले भनेर त एउटा मेरो घरमा गाइदिए भनेर हुन्छ र तपाईँ जनतालाई गर्ने हो के अरे
3: मैले गर्न खोजेको
4: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुसीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
4: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। बाँकी खबर।
2: गर्मी मौसमसँगै अण्डाको उत्पादन गर्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ। संघका अनुसार अब ठूलो अण्डा प्रति क्रेट अर्थात 30 वटाको 515 रुपियाँ, मध्यमको 485 रुपियाँ फर्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलले उपभोक्ता मूल्य प्रतिवटा 25 रुपियाँ कायम गरिएको बताउनुभयो। यसअघि ठूलो अण्डा प्रति क्रेट 485 रुपियाँ र मध्यम अण्डा 435 रुपियाँ रहेको थियो। दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ।
4: कर्णाली प्रदेशमा आलापत्र परेका रुग्ण आयोजनाको प्रगति सन्तोषजनक नहुँदा प्रदेश सरकारले पछिल्लो अवस्थाबारे विवरण माग गरेको छ। जिल्ला स्थित कार्यालयलाई पत्रचार गर्दै रुग्ण आयोजनाको अवस्था तत्काल पठाउन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आग्रह गरेको हो। गत वर्ष जिल्ला कार्यालयबाट प्राप्त विवरण अनुसार 35 वटा आयोजनाको काम नै नभएको विवरण प्राप्त भएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विषयगत मन्त्रालयमा निर्माण व्यवसाय तथा कार्यालय प्रमुख र मन्त्री सहितको बैठकमा अलपत्र आयोजनाको कामलाई गति दिन पटक पटक छलफल समेत भएको थियो।
2: दाङको दङ्गेश्वरण गाउँपालिका एक रामपुरका 5 जना युवाले सामूहिक रूपमा तरभुजा खेती शुरू गरेका छन्। साथै उनीहरू बबई नदी किनारको जग्गामा तरभुजा खेती गरेर आत्मनिर्भर बन्न थालेका

0: स्वदेशमा नै केही गरौं भनेर सामूहिक रूपमा तरबुजा खेती थालिएको स्थानीय कृष्ण चौधरीले जानकारी दिनुभएको छ। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर यस्तो खेती गर्न शुरू गरेको बताउनुभयो। अहिले गाउँमै 12 कट्ठा खेतमा आहना, पूजा, सरस्वती, दिव्या र स्वीट हनी जातका तरबुजा खेती गरिरहेको उहाँले बताउनु भएको छ। अहिले आहना प्रति किलो 80 र स्वीट हनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रति किलो 50 का दरले गाउँबाटै बिक्री भइरहेको उहाँले बताउनु भएको छ।
1: प्युठानको झिम्रुक गाउँपालिका प्युठानले क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। झिम्रुक गाउँपालिकाको न्यायिक समितिले विद्यार्थीलाई लक्षित गरेर कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो। अघिल्लो आर्थिक वर्षदेखि थालिएको कानूनी शिक्षा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको पालिकाले जनाएको छ।
0: कर्णाली प्रदेशका बालबालिकाको संरक्षण र सम्वर्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधनका लागि समन्वय गरिदिन कर्णाली प्रदेश सभाका संसदीय समितिको ध्यानाकर्षण गराइएको छ। प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउन लागेका बेला बाल क्लब सञ्जालका कर्णाली प्रदेश महासचिव अस्मिता खड्गाले समन्वय पत्र बुझाउनु भएको हो। बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले आयोजना गरेको बाल केन्द्रित नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा कर्णाली प्रदेशसभा संसदीय समिति तथा नागरिक समाज बीचको प्रादेशिक छलफल कार्यक्रममा कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र प्राकृतिक स्रोत समितिलाई 23 बुधे समन्वय पत्र बुझाइएको बताइएको छ।
1: र हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने भएको छ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मध्य प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ। अन्य बाँकी हिमाली पहाड़ी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा नै रहने भएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो।
1: बाप रे
0: अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अहिले बिहानको 7 बज्यो।

0: आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता र इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठन WHO द्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। नेपालको पर्वतारोहण इतिहासमा हिजो दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। पर्यटन विभागका अनुसार कामिरिताले हिजो बिहान 10:12 र लाक्पाले 9:30 सर्वोच्च शिखरको चुचुरोमा पाइला टेक्नु भएको हो। सन् 1970 जनवरी 17 सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामिरिताले सन् 1994 पहिलो पटक सगरमाथा चढ्नु भएको थियो। पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आउनुभएका उहाँ गत वर्षको यही यामको आरोहण अन्तर्गत 2082 जेठ 13 गते 31 पटक सर्वोच्च शिखरमा पुग्नु भएको थियो। त्यस्तै सन् 1973 सङ्खुवा सभा मकालु 2 जन्मिनुभएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इँटा थपेको छ। यसअघि सन् 2022 10 पटक सगरमाथा आरोहण गर्नुभएकी उहाँले यस वर्ष आफ्नै कीर्तिमान तोड्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलिने खतरा बढेको भन्दै सरकारले उच्च सतर्कता अप्नाएको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कङ्गोबाट नेपाली तथा पर्यटक आवत जावत गर्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित मुख्य नाकाहरूमा स्वास्थ्य निगरानीलाई थप प्रभावकारी बनाइएको र स्वास्थ्य कर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। अहिले तत्काल डराउनु पर्ने अवस्था नरहे पनि सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ज्वरो, अत्याधिक कमजोरी, रक्तस्राव वा अन्य शंकास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ। उहाँले इबोला अत्यन्तै घातक रोग भए पनि यसको संक्रमण सामान्य रूपमा हावाबाट फैलिने नभई संक्रमित व्यक्तिको रगत पसिना र्याल वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने भएकाले जनस्वास्थ्यका आधारभूत सावधानीहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले नेपालमा तत्काल ठूलो जोखिम नरहे पनि विश्वव्यापी आवत जावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउनुभयो। उहाँले सीमित स्वास्थ्य स्रोत भएका मुलुकहरूमा संक्रमण प्रवेश गरे नियन्त्रण चुनौतीपूर्ण हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। प्रतिनिधि सभा बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 सम्म पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। बागलुङको बडीघाट गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने फल जंगली भ्याकुर खाँदा एकजनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि रिङ्गाटा लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेपछि बडीघाट गाउँपालिका 5 निवासी 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। यस्तै बडीघाट गाउँपालिका 5 का दुर्पति कामी विष्णु घिमिरे, शारदा नेउपाने, अभिषन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी पर्नु भएको छ। बिरामीलाई उपचारका लागि बुर्तीबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङका बाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको अस्ति राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगली च्याउ खाएका थिए। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
4: वर्षायाम सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन। तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बढीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम भिक
5: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। बर्सातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँकै पहिरोले छितबिछित अवस्थामा छ।
4: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बर्सातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालिका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ।
6: जमिन बगाई बासस्थान उच्च जोखिममा रहेको प्रत्याम शुरू भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागराम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
4: विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कुल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढासैनी।
7: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाइ नहोस् भन्ने तर्फ नै हामी सक्छौँ, त्यही अनुसार हामीले कामहरू गर्दै आइरहेका छौँ।
4: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा हिजो आयोजित समसामयिक राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा हिजो नेकपा एमाले बल्खु स्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। झापामा सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सिटी सफारी चोरीमा संलग्न 3 चोरीको सामान खरिद गर्ने 7 चोरी गरिएका 7 सिटी सफारी, 20 ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। करिब 21,55,000 रुपियाँ बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो। प्रहरीले मेचीनगर, अर्जुनधारा तथा चाराली क्षेत्रका विभिन्न कवाडी पसल र कोठाबाट चोरी गरिएका ब्याट्री बरामद पनि गरेको छ। प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता 2074 अन्तर्गत चोरी कसुरमा जिल्ला अदालत झापाबाट 5 म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग, किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुको कारण, माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनु भयो। अलैँची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
9: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिन प्रयत्न गरेका छौँ। स्थानीय किसान संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैँची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकार सम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
8: अलैँची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ।
10: कृषिबाट हाम्रो जीविकोपार्जनको निम्ति मात्रै होइन, कसरी तपाईँको व्यावसायिक र उद्यमशील बनाउने, कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजना र कार्यक्रममा कुनै खोट छैन।
8: अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनु भयो।
11: गाउँपालिकाले अलैँची खेती सम्बन्धी विभिन्न प्रयास गर्दै आइरहेको छ। आगामी दिनमा अलैँची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यसको कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँ सभाले तयार गरेर आउँछ।
8: चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड बराबरको अलैँची निर्यात भएको अलैँची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई लाल पूर्जा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 का भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमिन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केवरले जनाएको छ। टोलीका प्रमुख सियाराम शाहले आवश्यक कागजात सहित नाप नक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार सो टोलीको कार्यालयमा 658 जनाले लाल पूर्जाका लागि निवेदन दिएका थिए। यसअघि सो टोलीले उक्त पालिकाको ओडा नम्बर 1, 6 र 7 का 64 भूमिहीन सुकुम्बासी परिवारलाई सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी लाल पूर्जा वितरण गरेको थियो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थाको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO-ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै WHO-ले संकटकाल घोषणा गरेको हो। कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढी मानिसको मृत्यु भएको छ। इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब 50%सम्म पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली प्रभावित देशमा पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ। WHO-ले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32,00,000,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,80,85,00,000 रुपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजनामा 22,08,80,00,000 रुपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,64,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा अर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष र ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगिक व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरुवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरुवा वितरण गरिएको जनाइएको छ। वडा भित्र करिब 13,000 कफीको बिरुवा माग भएको थियो। काभ्रे प्लाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरुवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो। लिगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा जेठ 8 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा सुनिता रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्धर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारिखदेखि सुरु हुने एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोलीको विदाई गरेको हो। दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ। एसियन गेम्स छनौट मलेसियामा मे 23 देखि 31 तारिकसम्म र एसएससी महिला प्रिमियर कप जुन 1 देखि 13 तारिकसम्म हुनेछ। छैठौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाडी पेटले भारत र नेपालका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली प्रदेशको हिमाली भाग र मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:54 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको पर्वतारोहण इतिहासमा 2 ऐतिहासिक कीर्तिमान कायम। पुरुषतर्फ कामिरिता शेर्पा 32 पटक र महिलातर्फ लाक्पा शेर्पा 11 पटक सगरमाथाको चुचुरोमा। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेपछि नेपालमा पनि उच्च सतर्कता। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। र इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठन WHO द्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: नेपालको समावेशी आवाज

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत साता पत्रकारहरूसँग अन्तर्क्रिया गर्नुभयो। सो सन्दर्भमा केन्द्रित रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि पछिल्लो समयमा हुलाक सेवाले स्मार्ट हुलाकको रूपमा आफ्नो सेवालाई गति प्रदान गरेको छ, साथै अन्य धेरै सुधार र जनसेवाका कामहरू पनि गरेको छ। यस सन्दर्भमा आज हामी हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनु होला।
2: हे सुन सुन दिदी बहिनी, सुन दाजु भाइ, सुन्नै पर्ने कुरा छ यो विदेश जानेलाई। खेला गर्नु दलालले बेइमान गर्ला, एउटा काम भनी गयो अर्कै काम।

0: नेपाल सरकार सूचना तथा संचार मन्त्रालय।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले मन्त्रालय अन्तर्गतका निकायहरूका सेवा प्रवाह लगायत मन्त्रालयका काम कारवाहीका सम्बन्धमा पत्रकारहरूसँग छलफल गर्नुभएको थियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
2: सरकारले दूरसञ्चार क्षेत्र, मिडिया नीति तथा संचार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर आवश्यक अध्ययन सहित सुधारका प्रयास अघि बढाएको जनाएको छ। सूचना तथा संचार मन्त्रालयमा गत साता आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताउनुभयो। उहाँले दूरसञ्चार सेवाको गुणस्तर सुधार, प्रतिस्पर्धा विस्तार तथा संचार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। तत्काल 4G सेवा बन्द गरेर 5G जाने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमिल्सिनाले अहिलेलाई 4G सेवालाई अधिकतम प्रभावकारी बनाउने, त्यसपछि क्रमिक रूपमा 5G कार्यान्वयन गरिने तयारी भइरहेको जानकारी दिनुभयो। 5G सेवा सुरु गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक फ्रिक्वेन्सी निर्धारण र वितरण सम्बन्धी तयारी समेत अगाडि बढाइएको उहाँको भनाइ थियो। दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तथा मोबाइल अपरेटर आवश्यक रहेको विषयमा पनि सरकारले अध्ययन गरिरहेको मन्त्री डाक्टर तिमिल्सिनाले बताउनुभयो। हाल दुई कम्पनीले मोबाइल सेवा प्रदान गरिरहेको अवस्थामा तेस्रो मोबाइल अपरेटरको आवश्यकता पहिचान तथा निर्धारणका सन्दर्भमा आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री डाक्टर तिमिल्सिनाले यसले दूरसञ्चार क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो। सरकारले नेपाल टेलिकमलाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा समग्र दूरसञ्चार प्रणालीलाई मजबुत बनाउने नीति लिएको पनि उहाँले बताउनुभयो। यी विषयहरूमा मन्त्रालयले नेपाल टेलिकम तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग नियमित छलफलमा रहेको र आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री डाक्टर तिमिल्सिनाले बताउनुभयो।
3: 5G योभन्दा अगाडि के भइराखेको थियो भन्ने प्रश्नलाई छोडेर हाम्रो छोटो समयमा अहिले सरकार बनेको एक महिना पुरा भएर अलिकति अगाडि बढेको छ, होइन? हामी चाहिँ सबै विषय वस्तुहरूलाई चाहिँ एकै ठाउँमा राखेर कसरी अगाडि बढ्न सकिन्छ भनेर हेरिरहेछौँ। स्पेसिफिक अटेन्सन हरेक विषयले एडेक्युएट रूपमा पाउन सकेको छैन, तर हामी सबै विषयमा चाहिँ गम्भीर भएर लागिरहेछौँ र 5G जाने नै हो, त्यसमा कुनै दुविधा छैन। अहिले 4G सबै 4G बन्द गरेर 5G जाने स्थिति बनिसकेको छैन, तपाईँहरूलाई थाहा छ। पहिलो चरणमा हामी 4G अप्टिमाइज गरेर बेस्ट पोसिबल यसको युटिलाइज गर्ने तयारीमा छौँ र दोस्रो चरणमा चाहिँ 5G इम्प्लिमेन्ट गर्ने गरी अहिलेदेखि नै त्यसको तयारीमा लागिरहेका छौँ र 5G हाम्रो एउटा इम्पोर्टेन्ट सब्जेक्ट म्याटरको रूपमा हाम्रो प्रायोरिटी लिस्टमा छु। अब जस्तो 5G को लागि यो दूरसञ्चार 2053 बमोजिमको एउटा समिति छ, त्यसमा चाहिँ योभन्दा अगाडि नै रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठक बसेर 3300-3700 MHz ब्यान्ड चाहिँ हामीले निर्धारण गरिसकेका छौँ। त्यसको बेस प्राइस चाहिँ 40 लाख पर मेगाहर्ज भनेर निर्धारण गरिसकिएको छ। अपरेटरको कुरामा दुईटा अपरेटर हामीसँग छन्, अर्को अपरेटर अथवा मल्टिपल अपरेटर हामीलाई जरुरी छ भन्ने कुरा हाम्रो रियलाइजेसन छ। त्यसमा पनि हामीले दूरसञ्चार प्राधिकरणले चाहिँ प्रक्रिया अगाडि बढाइसकेको छ। थर्ड मोबाइल अपरेटरको लागि चाहिँ NTL समिति बनाएर स्टडी गरेको थियो, निर्णय सिफारिस हुन बाँकी छ, त्यसको प्रक्रिया अगाडि बढ्छ। हाम्रो अर्को एउटा प्रायोरिटी लिस्ट हो। मेगाहर्ज अनयुज्ड भएको कुरा अघि अपरेटरकै एडिसनसँग सम्बन्धित कुरा भयो। हामीसँग भएका स्टेट रिसोर्सेसहरू चाहिँ जनताको हितको लागि प्रयोग नभएको अनेक कारणले फाइन्ड आउट भइसकेको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर चाहिँ हामी हाम्रो रिसोर्सेसहरू जनताको हितको लागि प्रयोग गर्नको लागि हामी प्रतिबद्ध कटिबद्ध छौँ र यो टेलिकमलाई चाहिँ एउटा डिजिटल इकोसिस्टमको रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरालाई चाहिँ मनन गरेर नेपाल टेलिकमले पनि मनन गरेर अगाडि बढ्छ। सरकारले त्यसको लागि नेपाल टेलिकमलाई के सहयोग गर्नुपर्छ त्यसको लागि हामी तयार छौँ। नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणसँग नियमित सम्पर्कमा र छलफलमा रहेर दूरसञ्चार क्षेत्रलाई कसरी बलियो र सफा बनाउने भन्ने कुरा सरकारको एउटा टप मोस्ट प्रायोरिटी अन्तर्गतको कुरा हो।
2: नेपालमा डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका विषयमा पनि सरकारले अध्ययन गरिरहेको मन्त्री डाक्टर तिमिल्सिनाले बताउनुभयो। बहुराष्ट्रिय कम्पनीहरूको चासो, डिजिटल फिजिबिलिटी तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावना बारे अध्ययन भइरहेको उल्लेख गर्दै उहाँले नेपाललाई क्षेत्रीय डेटा सेन्टर हबका रूपमा विकास गर्न सकिने सम्भावना बारे अध्ययन जारी रहेको जानकारी दिनुभयो। जनताको करबाट जोडिएका सम्पत्तिको दुरुपयोग तथा प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमिल्सिनाले कुनै निकाय, संस्था वा कर्मचारीबाट गलत कार्य भएको सूचना प्राप्त भए सम्बन्धित राज्य संयन्त्र सक्रिय बनाइने उहाँले बताउनुभयो। त्यसका लागि आवश्यक सूचना प्रत्यक्ष रूपमा उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो।
3: डेटा सेन्टरको पर्सपेक्टिभ के छ, नेपाललाई त्यसले कति राम्रो गर्न सक्छ, त्यसका पोसिबल रिपर्क्युसन्सहरू के हुन् भन्ने बारेमा पनि हामी अध्ययन गरिरहेका छौँ। त्यो विषयमा चाहिँ एफडिआई अट्र्याक्ट गर्न सकिन्छ भनेदेखि, त्यो राम्रो हुन्छ भनेदेखि अगाडि बढाउने भन्ने नै हाम्रो सोच छ। सरकारका कुनै पनि निकायहरू कसैको उद्देश्य पूर्ति गर्नको लागि, कसैको स्वार्थ पूर्ति गर्नको लागि प्रयोगमा हुने दिन गइसकेको छ। त्यस्तो स्थिति आयो भनेदेखि राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस् अथवा कुनै प्रशासनिक क्षेत्रको होस् अथवा त्योभन्दा बाहिरको बिचौलिया तन्त्रको होस्, अब कसैले पनि खेलेर जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ। तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, हामी हाम्रो तर्फबाट काम गरिरहेका छौँ, तपाईँलाई जति सुकै बेला तपाईँसँग त्यस्ता केही सूचनाहरू छन्, कन्सर्नहरू छन् भने यो विषयमा के हो भनेर डिरेक्टली मलाई अवेर गर्न सक्नुहुन्छ, पुस गर्न सक्नुहुन्छ। मेरो हिसाबले यो तपाईँ एउटा जिम्मेवार पत्रकारिताको क्षेत्रको सदस्यको रूपमा तपाईँहरूको पनि जिम्मेवारी हो जस्तो लाग्छ। म गम्भीरतापूर्वक लिएर एड्रेस गर्ने कोसिस गर्छु। त्यसमा सरकारको लागि कुनै पनि निकाय, कुनै पनि व्यक्ति, कुनै पनि संस्था अर्काको अथवा आफ्नो छैन, गलत भएको छ भन्ने इन्फर्मेसन पाउने बित्तिकै राज्यका निकायहरू सक्रिय गराएर चाहिँ निष्पक्ष रूपमा छानबिन गरेर जनताको सम्पत्तिको दुरुपयोग भएको कुरा चाहिँ रोक्नको लागि चाहिँ सरकार पूर्ण प्रतिबद्ध छ।
2: सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। मीडिया क्षेत्र बलियो भएन भने लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकार मीडियाको भूमिका प्रति संवेदनशील रहेको बताउनुभयो। संचार माध्यमहरूले पनि जिम्मेवार र व्यावसायिक पत्रकारितामा जोड दिई आफ्नो छवि सुधार्नु पर्ने धारणा मन्त्री डाक्टर तिमिल सिन्हाको थियो। विज्ञापन वितरण, संचार माध्यमको दिगोपन तथा पत्रकारहरूको हितका विषयमा अध्ययन गरेर नीतिगत सुधार गरिने जानकारी पनि मन्त्री डाक्टर तिमिल सिन्हाले दिनुभयो। सरकारले सरकारी विज्ञापनका सन्दर्भमा संचार माध्यम र संचार संस्थासँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। विज्ञापन वितरण तथा छनौट प्रक्रियालाई पारदर्शी बनाइएको उल्लेख गर्दै मन्त्रालयको निर्धारित प्रक्रिया भन्दा बाहिर कुनै निर्णय नहुने पनि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले स्पष्ट पार्नुभयो।
3: लोकतन्त्रमा मिडियाको महत्व कति बलियो हुन्छ, जरुरी छ भन्ने कुरा सरकार जानकार छ, म व्यक्तिगत रूपमा जानकार छु, समग्र सरकार जानकार छ। लोकतन्त्र बलियो हुनको लागि जिम्मेवार पत्रकारिता चाहिँ आवश्यक छ। हेर्नुहोस्, तपाईँहरू सबैको शत्रु भनेको हाम्रो मात्रै होइन, हाम्रो समाजको र तपाईँ पत्रकारितामा लाग्नु हुने सबै पत्रकार मित्रहरूको शत्रु भनेको गैर जिम्मेवार पत्रकारिता हो। जिम्मेवार पत्रकारिताको लागि हामी सबै सँगै छौँ। जनताको पसिनाबाट आएको हरेक एक एक रुपियाँको मूल्य छ, त्यो मूल्यको मूल्य चाहिँ जनताले नै पाउने गरी कसरी चाहिँ त्यो फन्ड चाहिँ युटिलाइज गर्न सकिन्छ र श्रम गरेर श्रमजीवी पत्रकारको रूपमा काम गर्नुहुने मिडियाका साथीहरूले चाहिँ त्यो सहयोग, जनताको सहयोग चाहिँ कसरी युटिलाइज गर्ने भन्ने बारेमा हामी चिन्तन मनन गरिरहेका छौँ। लोक कल्याणकारी विज्ञापनको नाममा भएका अनियमितताहरूको पनि छानबिन हुन्छ, त्यसले पनि बेस्ट पोसिबल वेमा चाहिँ कसरी संचार माध्यम र संचार माध्यममा काम गर्ने पत्रकारहरूको हितमा चाहिँ काम गर्छ भन्ने बारेमा पनि हामीले सोचिरहेका छौँ। यसमा एउटा अध्ययन नै गरेर अध्ययनको रिकमेन्डेसन अनुसार चाहिँ तपाईँहरूको हितमा हुने गरी हामी काम अगाडि बढाउने कोसिसमा लागेका छौँ। अनि यो न्यूनतम पारिश्रमिकको विषयमा पनि मैले गम्भीर रूपमा काम गर्न पाएको छैन, तर एउटा मेरो प्राथमिकता हो, तपाईँलाई म वचन दिन्छु यो बारेमा के गर्न सकिन्छ, तपाईँहरूसँग छुट्टै बसेर पनि छलफल गरेर अगाडि बढाउनको लागि तयार छु।
2: छलफलमा मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा रिक्त रहेका नेतृत्वदायी पदहरूमा शीघ्र नियुक्तिको प्रक्रिया थालिएको पनि जानकारी दिनुभयो। नियुक्ति नभएसम्म काम नरोकिने गरी निमित्तको व्यवस्था गरिएको र खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।
4: के तपाईँ राष्ट्रिय स्वाभिमान प्रति सजग हुनुहुन्छ? राष्ट्रिय स्वाभिमानका प्रतीक हाम्रा सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको उचित संरक्षण, संवर्धन र उत्थान गर्नमा एकजुट हौ। सम्झनुहोस्, सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको जगेर्ना गर्नु राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो।
0: नेपाल सरकार, सूचना तथा संचार मन्त्रालय।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। हुलाक सेवा विभागले पछिल्लो समयमा आफ्ना सेवाहरूलाई प्रविधि मैत्री बनाउँदै लगेको छ, साथै जनसेवाका कार्यहरू पनि प्रभावकारी हुँदै गएका छन्। यस सम्बन्धमा अब हामी विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग कुराकानी गर्दैछौँ।
5: हुलाक सेवालाई आधुनिक र व्यावसायिक बनाउन डिजिटलाइजेसनका माध्यमबाट अगाडि बढाउँदै गर्दाखेरि अहिले चाहिँ के कस्ता काम भइरहेका छन्?
6: प्रश्नको लागि धन्यवाद। हुलाक सेवा हिँड्दैछ, अलिकति माथि उड्दैछ, होइन
5: हजुर।
6: अनि यो चाहिँ प्रविधि मैत्री हुँदैछ, यसलाई अझै स्तरोन्नति गर्ने कार्यहरू काम अघि बढाएको छ। अहिले हामीले चाहिँ हामीसँग भएको अन्तर्राष्ट्रिय सिस्टम त छँदैछ, राष्ट्रिय सिस्टम जुन ट्र्याकिङ प्रणाली छ, ट्र्याकिङ प्रणालीसँग हजुरसँग यसभन्दा अगाडि कुरा गर्दाखेरि पोस्टल कोड हामीले तयार गरेका छौँ, अब यसको काम गर्ने भन्दै थिए। अहिले चाहिँ पोस्टल कोडलाई, नेपालको पोस्टल कोड चाहिँ 5 डिजिटको थियो, अहिले सङ्घीय संरचना अनुसार 7 डिजिटको बनाएर यो हाम्रो पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टममा अपडेट गरेका छौँ। नयाँ खबर यो छ म्याडम, पहिलो
5: हजुर।
6: अनि त्यसपछि हुलाक वस्तुको सेवा प्रवाहलाई समय पनि लागत पनि दुइटै घटाउने हिसाबले चाहिँ लामो बाटोबाट हिँडेको जुन बाटोहरू थिए प्रदेशका, त्यसलाई छोट्याउने काम गरेर डाकलेखाको पुनरावलोकनको काम चाहिँ अन्तिम चरणमा पुगेको छ। त्यो प्रदेश स्तरबाट सबै छलफल भएर पनि भइसक्यो, अब हामी यो महिनाको अन्तिममा त्यसलाई पनि अन्तिम रूप दिन्छौँ, दोस्रो भयो। तेस्रो चाहिँ अब स्मार्ट हुलाकको कुरा मैले गरेका थिएँ, बनाउँछौँ, सपना देखाएको छौँ भनेका थिएँ, त्यो सपना पनि हामीले पुरा गर्दैछौँ। अब गोर्खाबाट एउटा सुरु भएको थियो भने अब 49 स्मार्ट हुलाक चाहिँ हाम्रो रेडी अवस्थामा छन्, र त्यसको लागि स्रोत सामग्रीहरू पनि हामीले तयारी अवस्थामा गरेका छौँ, त्यो पनि सम्पन्न हुन्छ अब। र यो बिचको अपडेट भनेको चाहिँ घर घरमा सेवा हुलाकले पुर्याउने नै हो, रिक्सा पत्र पुर्याउँदाखेरि पब्लिकले रेस्पोन्स गर्नु भएको थिएन, हुलाक त्यति धेरै चलायमान नभएको भन्दा पनि थाहा नभएको अवस्था थियो। अनि अहिले चाहिँ राज्यले अलिकति प्रायोरिटी दिएको छ, शासकीय सुधार कार्ययोजना भित्र पनि 27 बुदामा हुलाकलाई हाई प्रायोरिटी दिएको छ, त्यसले गर्दा घर दैलोमा पासपोर्ट बुदाउने कुराहरू आरम्भ भएका छन्, लाइसेन्स जिल्लासम्म पुगेका छन्, यिनै कुरा छ। नयाँ
5: स्मार्ट हुलाकको कुरा गर्दै गर्दाखेरि यो कामको लागि चाहिँ कसरी समन्वय गरेर काम गरिरहनु भएको?
6: हाम्रा चाहिँ निर्देशनालयहरू प्रदेश छन्, होइन, प्रदेशमा रहेका हुन्छन्। अनि अब यो दुईटा स्मार्ट गर्दाखेरि एउटा डाकरेखा पुनरावलोकनको कुरा हुन्छ, त्यसमा चाहिँ प्रदेशको हुलाक निर्देशनालयको संयोजनमा कमिटी छ प्रदेश स्तरको, त्यसमा प्रदेश मुख्यमन्त्री कार्यालयको प्रतिनिधित्व पनि हुन्छ, भनौँ न प्रदेश सरकारको पनि प्रतिनिधित्व हुन्छ, जिल्लामा चाहिँ सिडे साहबको अध्यक्षतामा जिल्लासम्मकै प्रतिनिधित्व भएको हुँदाखेरि हामीले कसरी समय घटाउँदैछौँ भन्ने खालको एउटा समिति पनि सँगसँगै हुन्छ, र यो चाहिँ तिनै तहसँग हामीले समन्वय गर्छौँ। जस्तै सङ्घमा हामी छौँ, होइन, सङ्घीय निकायहरूसँग गर्ने भइहाल्यो, प्रदेश सरकारसँग हामीले समन्वय गर्छौँ, र जिल्ला तहमा चाहिँ समन्वय गरेर स्थानीय तहसम्म जोडिएर काम गर्छौँ, किनभने हाम्रो पालिकामा हाम्रो हुलाक पुगेको छ नि त, त्यसरी जान्छौँ।
5: नागरिकलाई चाहिँ कसरी अवेर गराउने त, यस्तो खालको काम चाहिँ हुलाकबाट भइरहेको छ भनेर जानकारी चाहिँ कसरी प्रभाव भइरहेको छ?
6: अहिले सबैतिरबाट गरेको कामको फेसबुक पेजबाट पनि लेख्नु भएको छ, होइन, अनि त्यसपछि हाम्रो जिङ्गलहरू रेडियो नेपाल अनि त्यसपछि अन्य एफएमहरूबाट पनि जिङ्गलहरू बजाएका छन्, विज्ञापन बोर्डले पनि त्यसलाई सहयोग गर्नु भएको छ, प्रचार प्रसार, होइन, अनि त्यसपछि हामीले निकायगत समन्वय गर्दै कार्यक्रमहरू प्रचार प्रसारका कामहरू पनि गर्दै हिँडेका छौँ, इएमएसको बारेमा पनि जानकारी दिँदै सबै सरकारवालालाई भन्दै पनि हिँडेका छौँ। अहिले चाहिँ अब मिडियाबाटै आउन थालेपछि चाहिँ धेरैभन्दा धेरैले हुलाक चाहिँ रहेछ है अझै भन्ने चाहिँ थाहा पाउनु भएको छ, क्या थियो भएको कुरालाई इन्फर्मेसन टेक्नोलोजीको विकास भएपछि चाहिँदैन कि क्या भन्ने जस्तो जुन सोचाइ भाष्य बनाएको थियो त्यो चाहिँ होइन रहेछ, किनभने बेसरी विकसित देशहरूले पनि यो त झनै राम्रो एडभान्स रूपमा चलाउँदो रहेछन् भन्ने कुरा पब्लिकलाई थाहा हुँदैछ। र अहिले जुन घर घरमा पासपोर्ट पुग्न थालिया छ, लाइसेन्स नजिक पुगेका छ, यसबाट चाहिँ ओ हो रहेछ भन्ने चाहिँ अझै धेरै प्रचार हुँदै हुँदै गएको छ। अनि अन्तर्राष्ट्रिय हिसाबमा त अब यसभन्दा अगाडि मैले भनेकै थिएँ, हामीले लेटर, इएमएस र पार्सल तिनवटा काम चाहिँ देशभित्र देश बाहिर गर्छौँ। अनि अहिले चाहिँ नजिकै पब्लिकसँग एकदम जोडिने नजिकै भनेको ल्याबसँग, सेन्ट्रल ल्याबसँग यमयु गऱ्यौँ, त्यो पुरा मियामियो गरिसकेपछि अब सातै प्रदेशसँग ल्याबका स्याम्पल पनि हुलाकले बोक्ने गरी गरेका छ। अनि अब टियुकै सर्टिफिकेटको कुरा घरैमा पुर्याउन पाए हुन्थ्यो भनेर हामीले एक्सर्साइज गरिरहेका छौँ। अब टियुमा दुई चरणको छलफल भएको थियो, अहिले पदाधिकारी त्यहाँ चाहिँ विहीन भएको हुँदाखेरि ठ्याक्कै त्यहाँबाट एक्सनमा जान सकेका छैन, अब नयाँ भएपछि होला। ओपन युनिभर्सिटीसँग पनि तयारी थियो, त्यो बिचमा पदाधिकारी नभएको हुँदा हिसाबले चाहिँ रोकिया छ। अन्य ठाउँमा चाहिँ निरन्तर यसै गरी प्रचार प्रसार हजुरहरूले गरिदिनु भएपछि पब्लिकले थाहा पाउनु भएको छ। हाम्रो चाहिँ वेबसाइटमा राख्छौँ, होइन पेजमा राख्छौँ, पब्लिकसँग भन्छौँ, यसै गरी प्रचार प्रसार गरेका छौँ।
5: यो काम गर्दै जाँदा त धेरै अप्ठ्याराहरू पनि हुन्छन् नि, कस्ता खालका चुनौतीहरूलाई चाहिँ यहाँले सामना गर्नु परिरहेको छ त?
6: चुनौती त प्रशस्त छन्, त्यसैले यो चुनौती भएरै होइन समस्या भएरै समाधान निस्किन्छ। स्रोत नभएपछि नै स्रोतको आवश्यकता सबैलाई खड्किन्छ होइन, अनि त्यो भएको भएर सरकारको आँखा अलिअलि खुलेको छ नि त अहिले त, अनि प्रायोरिटीमा परेको छ, अनि महसुस भएको छ। त्यो रियलाइजेसन आउनु भने पनि ठुलो कुरा हो होइन, अबको बजेटले कति सपोर्ट गर्छ, छलफल राम्रै गरी भएको छ, प्राथमिकता पर्ला जस्तै गरी भएकै छ होइन। त्यो हुँदा चुनौती चाहिँ प्रशस्त छ, जस्तै अहिले पनि हामी स्रोत भएर काम गरेका छैनौँ भन्नाले एक्जिस्टिङ जे अवस्थामा छौँ त्यही अवस्थालाई चाहिँ सबै कर्मचारीहरूलाई अनलाइनमा मिटिङ गरेर मोटिभेट गरेर ल हामीले यो मुलुकको लागि काम गर्ने हो, इतिहास बनाउने हो, जहाँ जहाँ जसरी जसरी छौँ त्यसै त्यसै गरी गरौँ भनेर एक अर्कालाई सहयोग गरेर सहयोगी मनबाट गरेका छौँ। अहिले चाहिँ स्रोतको हकमा हेऱ्यौँ भने चाहिँ अब टेक्नोलोजीको हकमा चाहिँ हामीसँग इन्टरनेसनल टेक्नोलोजी एकदमै राम्रो छ होइन, पोस्टल यो आइपिएस डट पोस्ट एकदम राम्रो प्रणाली छ, विदेशसँगको सम्पर्कमा कुनै केही अप्ठ्यारो परेको छैन। स्वदेशभित्रको जुन इन्टरनल ट्र्याकिङ सिस्टम छ, पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम, त्यो चाहिँ हजुरले त्यो कोड हालेपछि मात्रै अनि हजुरको सामान कहाँ पुग्यो भनेर हेर्न त सक्नुहुन्छ। तर हाम्रो सपना भनेको चाहिँ टक्क अब शोभा म्याडमले सामान मेरो सामान कुन बाटोमा कता आएछ भनेर हेर्दै जाँदा पनि सर होइन, मोबाइलबाटै सर हिँडिरहेको पनि देखाउन पाए हुन्थ्यो सपना, अनि पब्लिक र हुलाकबिचमा इन्ट्रेक्सन गराउन पाए हुन्थ्यो भन्ने सपना, त्यसको लागि अध्ययन चाहिँ गराएको छु म्याडम। अध्ययन गर्दाखेरि चाहिँ यसलाई गभर्मेन्ट कुरियर सिस्टमको अलि एडभान्स सिस्टम बनाउनु पर्दो रहेछ भनेर थाहा भएको छ। हिजो चाहिँ नेपाली वैज्ञानिक हुनुहुन्छ नि राम लक्ष्मण,
5: हजुर,
6: उहाँहरूसँग पनि छलफल चलिसकेपछि उहाँहरूले पनि अलिकति यो ठेगाना सिस्टमलाई सपोर्ट गर्ने भन्नुभएको छ। अनि मन्त्रालयको हाम्रो आदेश खड्का सरको नेतृत्वमा हिजो पनि यो टेक्नोलोजीलाई कसरी एडभान्समेन्ट गर्ने भन्ने सन्दर्भमा छलफल भएको छ। अध्ययनले केही कुराहरू देखाइदिएको छ, अब सरकारले केही रूप अगाडि बढाउला मन्त्रालयले भन्ने आश छ,
5: त्यसै
6: गरी बढिरहेछ। अब पाइला पाइलामा बिस्तारै बिस्तारै गर्दै जाँदाखेरि हुँदै पनि गएको छ।
1: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी।
5: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: अब सुनाउँछौ सावित्री शाह र मधु छेत्रीको स्वरमा रहेको यो स्वदेश गान, रचना अनि संगीत कोइली देवीको।

स्वदेशका गानहरू सुनाउने क्रममा अब सुनाउँछौँ ठुले राई, उषा किरण अधिकारी र साथीहरूको सुर, बेबी थापाको रचना अनि सङ्गीत हो एकराज राईको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार
2: उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूप

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो

0: अनलाइन तथा फेसबुकमा एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। यसपटक माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा परीक्षा भएको एक महिनामै आएको छ। विगतमा 6 महिनामा नतिजा आउने गरेकोमा क्रमिक सुधार भई 3 महिना हुँदै यो पटक 1 महिनामै नतिजा आएकोमा सबैले सरकारको प्रशंसा गरेका छन्। हरेक पटक जसो राजनीतिक परिवर्तनपछि एसईईको नतिजामा केही न केही सुधार देखिने गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पनि विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले विगतमा भन्दा 4% नतिजामा सुधार देखिएको बताएको छ। तर कतिपयले यसपालिको नतिजाको गुणस्तरमा प्रश्न उठाएका छन्। आजको कार्यक्रममा हामी एसईईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा कुराकानी गर्छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर विष्णु कार्के। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर धन्यवाद।
0: हजुर, यसपालिको एसईईको नतिजा 1 महिनामै सार्वजनिक भएको छ, यसलाई चाहिँ यहाँले कसरी लिनुभएको छ?
1: सराहना गर्नुपर्छ, साथीहरूलाई तारिफ गर्नुपर्छ, साथीहरूले मेहनत गर्नुभयो, शिक्षकहरूले, कर्मचारीहरूले, होइन सम्पूर्ण त्यहाँका चाहिँ व्यवस्थापकहरूले चाहिँ राम्रो काम गर्नुभयो। 1 महिनामा रिजल्ट निस्क्यो, हामी सबैको लागि बहुत खुसीको कुरा हो, होइन र यसले के पनि मेसेज दिन्छ सबैलाई भन्दाखेरि यो गर्दाखेरि त हुँदैन, हुने रहेछ नि, सम्भव रहेछ नि, होइन यो कसैको पनि टाइम बर्बाद भएन, शिक्षकको, विद्यार्थीको, अब त्यसपछि अब उपल्लो कक्षामा पढ्नको लागि हरेक चिजको टाइम सेभ भयो, होइन यो ज्यादै सराहनीय काम भयो।
0: विगतमा 6 महिना कुर्नु पर्थ्यो, 3 महिना हुँदै अहिले 1 महिनासम्म आइपुगेको छ, भनेको प्रविधि र जनशक्ति हुने हो भने चाहिँ यो छिटो हुने रहेछ।
1: सत्य हो, यो ह्युमन विल पनि हो, होइन विल पावर हो, हामी निकाल्छौँ भनेर चाहिँ कसेर लाग्दाखेरि त्यो डेडिकेसन पनि चाहिँदो रहेछ र परीक्षा के अरे एनइबीको साथीहरूले यसपालि चाहिँ प्रशस्त राम्रो काम गर्नुभयो, त्यसमा प्रशस्त शिक्षकहरू पनि मोबिलाइज हुनुभयो, होइन र त्यो डिजाइन जुन उहाँहरूले विद्यालयमै कपी जाँच्ने भनेर ल्याउनुभयो त्यो पनि सराहनीय रह्यो, होइन त्यसले गर्दाखेरि एउटा अब के पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्यो भने मतलब कक्षा 10 लेभलको जाँच भनेको त विद्यालयमा गर्दा पनि हुने रहेछ नि, होइन त्यसो हुँदाखेरि अझ बढी इफेक्टिभ हुन्छ कि भन्ने सवाल पनि हो। यो
0: जहाँ परीक्षा भयो त्यही नै उत्तर पुस्तिका जाँच पनि भयो, होइन यो कतिको सकारात्मक हो त?
1: यो सकारात्मक मात्रै होइन, सुरुदेखि नै गर्नुपर्ने हो, किन भन्दाखेरि चाहिँ माध्यमिक तह भनेको एउटा तह हो, अहिलेको शिक्षा ऐन, अहिले जुन जारी शिक्षा ऐन छ र संविधानले पनि 2 तहको मात्रै शिक्षा भनेर परिकल्पना गर्छ, होइन आधारभूत तह र चाहिँ माध्यमिक तह। त्यस हुनाले माध्यमिक तहभित्रै यो कक्षा 10 को जाँचलाई यत्रो ठुलो हवा बनाएर नेसनल लेभलको होइन स्ट्यान्डर्डाइज इक्जामको रूपमा चलाउन जरुरी पनि थिएन। हामीहरूले सन् 2009 विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्दाखेरि नै हामीले के भनेका थियौँ भन्दाखेरि चाहिँ जब यो उच्च माध्यमिक शिक्षा परिषद खारेज भयो त्यतिखेरदेखि नै यो परीक्षाको कुनै औचित्य पनि थिएन, छैन पनि, तर अब एउटा कुनै परिबन्ध परिवेशले गर्दाखेरि केही समय चलाउने भन्ने सहमति भएको थियो, अब यो नियमित प्रक्रियाको रूपमा गयो, होइन अब मौका हामीलाई के छ भन्दाखेरि चाहिँ अब यसलाई नियमित कक्षा 10 को जाँच जसरी कक्षा 9 वार्षिक जाँच लिइन्छ त्यसरी नै 10 र 11 लिने काम गर्नुपर्छ, 10 को यो नेसनल लेभलको जाँचको कुनै औचित्य छैन है।
0: भनेपछि जुन विद्यालयमा पढ्यो त्यही विद्यालयमा यो एसईईको परीक्षा चाहिँ किन नगर्ने त?
1: एक्ज्याक्टली गर्ने नै त्यही हो, गर्नै पर्छ। अब यसलाई एसईई भनेर पनि फेरि त्यो ट्याग भिडाइराख्न पनि जरुरी छैन, त्यसो हो भने त 9 पनि एसईई लिनु पऱ्यो, 11 पनि एसईई लिनु पऱ्यो नि, होइन र त्यस हुनाले यसलाई अब बिस्तारै छोडौँ, यसलाई बिस्तारै त्यो हवा नबनाऊ, यो जिम्मेवारी विद्यालयलाई नै दिनुपर्छ, जहाँ जहाँ माध्यमिक विद्यालयहरू छन् उनीहरूले नै जाँच लिने व्यवस्था गर्नुपर्छ। यसरी चाहिँ यो नेसनल लेभलको इक्जाम चाहिँ कुनै पनि आवश्यक छैन, किन भन्दाखेरि भोलिकै दिनदेखि हेर्नुहोस् है यी विद्यार्थीहरूले फेरि प्रवेश परीक्षा दिनुपर्छ कक्षा 11 भर्ना हुनको लागि। त्यस हुनाले यो जस्तो गाईजात्रा नौटङ्की चाहिँ अब सरकारले नगरोस् र यो स्पष्ट मार्गनिर्देशन चाहिँ दिनु पऱ्यो विद्यालयहरूलाई कि कक्षा 10 अब उपरान्त यसरी जाँच हुँदैन र कक्षा 11 पनि यो चाहिँ एन्ट्रान्स इक्जाम दिन पाइँदैन, अनलेस यदि त्यो विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदै हो भने उसको हकमा चाहिँ एक किसिमको टेस्टको व्यवस्था गर्न सकिन्छ, तर त्यही विद्यालयमा उसले भर्ना हुनको लागि चाहिँ फेरि जाँच दिनुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ, यसलाई चाहिँ स्ट्रङली राख्नु पऱ्यो र फेरि त्यो भर्ना त्यो एन्ट्रान्स इक्जामको लागि चाहिँ शुल्क पनि लिन भएन, शुल्क लिन पाइँदैन, यदि लिने हो दिने हो भनेदेखि राज्यले दिनु पर्यो, त्यो व्यक्तिलाई दिनु भएन।
0: यो विषयमा म फेरि पनि आउँछु तर अलिकति अगाडि म फेरि गएँ भन्नाले जुन विद्यालयमा हामीले विद्यार्थीलाई पढायौँ त्यही विद्यालयका शिक्षकहरूले उत्तर पुस्तिका जाँच गर्दाखेरि जुन यो अझै पनि नन ग्रेडेड हुने जुन बढिरहेछ नि त्यसलाई हामीले केही कम गराउन सहयोग हुन्छ कि हुँदैन?
1: पक्कै पनि धेरै सहयोग हुन्छ। र अर्को कुरा हामीहरूले बुझ्नुपर्ने र तपाईँको मिडिया मार्फत मैले के भन्न चाहन्छु, सम्पूर्ण शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, विद्यालयलाई र इभन शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयलाई पनि के भन्छु भन्दाखेरि नि, यो दुईवटा इक्जामको फरक फरक मूल्य भ्यालु हुन्छ, उद्देश्य पनि फरक हुन्छ। एउटा चाहिँ सर्टिफिकेसन एक्जामिनेसन भन्छ, त्यस्तै गरेर 11 पनि लिन्छ। ती परीक्षाहरूको उद्देश्य भनेको चाहिँ विद्यार्थीले कति सिके, कति जाने, कति बुझे भन्ने हो। त्यो पढ्दा विद्यार्थीहरू कक्षा 12 पुग्दा पुग्दै कति सफल हुन सक्छन्, कति असफल हुन्छन्, मैले के जोड गर्नुपर्छ सो द्याट यी विद्यार्थीहरू सबै कक्षा 12 उत्तीर्ण हुन्छन् भन्ने उद्देश्यका लागि कक्षा 10 पनि लिन पाइन्छ, कक्षा 11 पनि लिन पाइयो, कक्षा 9 पनि लिन पाइयो। त्यस हुनाले यसको मकसद भनेको विद्यार्थीलाई चाहिँ ल अब तिमीले पास भयो अथवा फेल भयो, तिमीले ग्रेडेड ल्यायो नन ग्रेडेड ल्यायो घर जाऊ भनेर दिने सर्टिफिकेट होइन यो। त्यस कारणले पनि मैले के भनिरहेको छु यहाँको मिडिया मार्फत भने, यसलाई बिस्तारै हामीहरूले खारेज गर्नुपर्छ र विद्यार्थीले भन्दा बढी शिक्षकले र विद्यालय स्वयंले पनि यो नतिजालाई मूल्याङ्कन गरेर कुन विषयमा कुन कुरामा बढी जोड दिनु पर्यो त पढाइमा, त्यो पेडागोजी कहाँनिर सुधार गर्नु पर्यो भने सुधारको लागि यो जाँचहरू हो। त्यो हिसाबले हामीहरू कहाँ कहिले पनि प्रयोग भएको छैन, तर अब बेला भइसक्यो।
0: जुन विद्यालयमा पढ्यो त्यही विद्यालयका शिक्षकले चाहिँ त्यो उत्तर पुस्तिका जाँच गर्ने बित्तिकै सिकाइ लेखा जोखा गर्ने काम चाहिँ ऊबाट चाहिँ एकदमै 100% हुने सम्भावना चाहिँ रहन्छ।
1: एब्सोल्युटली, यसको उद्देश्य नै त्यही हो। मूल उद्देश्य भनेकै पटक पटक उनीहरूलाई निरन्तर मूल्याङ्कन गर्ने भन्छौँ हामीहरू। निरन्तर मूल्याङ्कन गर्ने विधिहरू मध्येको यो एउटा विधि हो, जसले गर्दाखेरि शिक्षकलाई र विद्यालयलाई र इभन विद्यार्थी र अभिभावकलाई पनि बोलाएर भन्नुपर्छ कि तिम्रो विद्यार्थी गणितमा अलिकति कमजोर छ अथवा अङ्ग्रेजीमा कमजोर छ अथवा विज्ञानमा कमजोर छ, त्यसमा अलिकति एउटा चाहिँ जोइन्ट मेहनत गरौँ भन्ने हिसाबले विद्यार्थीलाई तयार गर्ने हिसाबले चाहिँ यी चाहिँ जाँचहरू लिने हो। कक्षा 12 जाँच फरक हो, कक्षा 8 जाँच फरक हो।
0: अब यसपालि जुन सकारात्मक रूपमा लिनुपर्ने कुरा चाहिँ जस्तो एक महिनामै आयो जाँचको नतिजा, यसलाई चाहिँ हामीले अलिकति सकारात्मक के कुरा चाहिँ सकारात्मक रह्यो, यसले अभिभावक, विद्यार्थी, शिक्षक, राष्ट्रकै लागि चाहिँ के राम्रा योगदानहरू चाहिँ पुर्याए त?
1: एउटा त हामी सबैलाई एउटा हौसला यसले दिएको छ, होइन? नतिजा छिटो आयो र विद्यार्थीहरू पास हुने दर पनि अलिकति विगतभन्दा अलिकति सुधार भएर आयो, होइन? यी दुवै ज्यादै सकारात्मक कुरा हुन्। र त्यसभन्दा पनि जुन शिक्षकहरूको र समग्र सिस्टमको एउटा जुन लगाव हामी गर्छौँ यसलाई निकालेर छोड्छौँ भनेर जुन दृढ सङ्कल्प उहाँहरूले लिनुभयो र नतिजा निकाल्नुभयो, त्यही किसिमका कुराहरू अब सिकाएको गुणस्तरमा चाहिँ ट्रान्सलेट गरौँ है। त्यो एनर्जी त रहेछ नि त, तागत त रहेछ नि त सिस्टममा, त्यसैले हाम्रो सिस्टममा तागत नभएको होइन, क्षमता नभएको होइन, त्यसलाई हामीहरूले प्रयोग नगरे मात्रै रहेछ। त्यस हुनाले अब यो प्रयोगलाई चाहिँ बिस्तारै गुणस्तरमा सुधार गर्न, नतिजामा सुधार गर्न, किन भन्दाखेरि मैले हेर्दाखेरि चाहिँ वास्तवमा यो 60-65% विद्यार्थी पास हुने होइन नि, 90-95 अझ 99% पास हुनुपर्ने हो कक्षा 10। त्यस हुनाले अबको मिसन उहाँहरूले लिइदिनु हो भने कक्षा 10 99% पास हुँदैनन् भन्ने कुरा चाहिँ म कल्पना गर्न सक्दिनँ। मतलब कल्पना गर्न सकिन्छ, सहजै कल्पना गर्न सकिन्छ त्यो विषय। त्यसैले यो जुन ऊर्जा उहाँहरूले देखाउनु हो त्यसलाई हामी सबैले तारिफ गर्नुपर्छ।
0: नकारात्मक पक्षहरू पनि आएका छन्, जस्तो यसको गुणस्तरमा चाहिँ प्रश्न उठेको छ, होइन? यो स्वाभाविक हो।
1: अब यस्तो भयो, एक एक एक समय त यो नतिजा अझ यो 65% होइन, यो त धेरै माथि पो आउँछ भन्ने कल्पना गरेका थिए, होइन? त्यो विषयहरू मिडियाबाट पनि बाहिर आएको थियो, किनभने शिक्षकहरू आफैले जाँच्दाखेरि र हतार हतारमा जाँच्दाखेरि विद्यार्थीहरूलाई चाहिँ एकदमै बढी उदार भएर चाहिँ अङ्कहरू दिने र बढी सङ्ख्या पास हुने भनेर त्यो प्रोजेक्सनहरू प्रेडिक्सनहरू पनि मान्छेहरूले गरेका थिए, तर त्यस्तो भएन। त्यस हुनाले के चिज यसले देखाइरहेछ भन्दाखेरि चाहिँ होइन, नतिजा चाहिँ वास्तवमा शिक्षकहरूले जाँच्दाखेरि त झन् अझ सटिक र अझ नजिक रिजल्ट आउँदो रहेछ भन्ने कुरा हो। त्यस हुनाले अलिअलि नकारात्मक टिका टिप्पणी हुने कुराहरू चाहिँ स्वाभाविक हो, तर त्यसलाई मैले अन्यथा मानेको छैन। फेरि पनि के हो प्रश्न भन्दाखेरि चाहिँ कक्षा 10 जाँचलाई हामीहरूले जुन लेभलको मिसन बनाएको छौँ नि राज्यले, त्यो चाहिँ जरुरी थिएन, त्यो चाहिँ जरुरी छैन। अब यसलाई बिस्तारै चाहिँ हामीले हस्तान्तरण गर्न सकिन्छ भन्ने कल्पना पनि हो। अब विद्यालयले नै लिनुपर्छ, अब शिक्षकहरूले नै जाँच्नुपर्छ भन्ने विषय चाहिँ हो।
0: एसईको यो परीक्षालाई चाहिँ विद्यालय तहमै हुनुपर्ने थियो, जसलाई चाहिँ अझै पनि सरकारले बोकेर हिँडेको छ, यो चाहिँ छुट्टै हो, हामीले जिम्मा लिनुपर्छ भनेर गरिराखेको छ। यो पाटोलाई चाहिँ अब अलिकति फुकाउँदै जानुपर्ने देखियो, होइन? अब यही बिचमा चाहिँ जस्तो उत्तर पुस्तिका चाहिँ असान्दर्भिक विषयका शिक्षकले जाँचेको भन्ने कुरा पनि आएको छ। गोर्खाका 6 विद्यालयहरूले चाहिँ यो उत्तर पुस्तिका परीक्षण गरेको जुन असान्दर्भिक व्यक्तिले र गैर विषयात्मक शिक्षकबाट जाँच गरेको भनेर आरोपहरू पनि आएको छ, होइन? यसलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ?
1: अब एउटा मिसनमा लाग्दाखेरि केही तलमाथि भएको होला पक्कै पनि, उहाँले भनेको कुरो जायज होला, त्यो घटना भएको हुनसक्छ, किन भन्दाखेरि सायद त्यहाँ त्यही विषयसँग सम्बन्धित शिक्षकहरू उपलब्ध नभए हुनसक्छ। अब यी कुराहरूलाई त भोलिका दिनमा सुधार गर्ने कुरा पनि

0: हो, एउटा विद्यालयमा त्यो घटना भएछ, अनफर्चुनेटली नहुनु थियो, तर अब त्यसलाई सुधार गर्ने मार्गमा जानु पर्यो। त्यसैले अब मैले के भने यो विषयलाई चाहिँ त्यति धेरै महत्त्व दिएर हामीहरूले अहिले टिका टिप्पणी गरिराख्न पनि जरुरी छैन। एउटा सकारात्मक पक्ष मैले जुन भने कि यो ठ्याक्कै समयमै र अझ एक महिनाभन्दा एक दिन छिटै अथवा दुई दिन छिटै नतिजा भयो, त्यो राम्रो कुरालाई बोकेर हिँडौँ र गोर्खाको विषयलाई चाहिँ हो चिन्ता गर्नुपर्छ र त्यो घटना नदोहोरियोस्। यदि उहाँहरूको हो भनेदेखि मलाई लाग्छ अब परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरेर त्यस्ता कुराहरूलाई कसरी मिनिमाइज गर्न सकिन्छ, किनभने यो दायित्व भनेको विद्यालयको पनि हो, शिक्षकको पनि हो, यो दायित्व भनेको चाहिँ परीक्षा नियन्त्रण कार्यालयको मात्रै दायित्व पनि होइन, हामी पनि लाग्नु पर्यो। त्यो गल्ती भएछ भने त्यसलाई कसरी सुधार्ने भन्ने विषयमा लाग्नु पर्यो, त्यो गल्ती भएछ त्यसलाई चाहिँ करेक्सन चाहिँ पक्कै पनि गर्नुपर्छ।
1: अब यो पुनर्योगकै कुराहरू छ होइन, पुनर्परीक्षणको कुराहरू पनि उठेको छ भनेको अघि यहाँले उठाइसक्नु भयो कि 10 वर्ष एउटा विद्यार्थीलाई चाहिँ नजिकबाट निहालेका शिक्षकहरूले हेर्ने र बाहिर एउटा कपी निश्चित समय 2-3 घन्टा लगाएर हेर्ने शिक्षकले गर्नेमा त्यो क्वालिटी त्यो गुणस्तरमा त पक्कै त्यसमा समस्याहरू चाहिँ आउन सक्छ नै होइन। जस्तो उत्तर पुस्तिका परीक्षणकै क्रममा के पनि आएको छ भने कतिपय विद्यालयहरूलाई चाहिँ तिम्रो विद्यालयको विद्यार्थीहरूको पनि उत्तर पुस्तिका मेरोमा आएको छ, केही शिक्षकहरू पठाएर सहयोग गर्छौँ भन्ने खालका कुराहरू पनि आएको छ, तर यो चाहिँ मर्यादा विपरीत छ भनेर गएनौँ भनेर कतिपय शिक्षकहरूले भनेका कुराहरू पनि सुन्यौँ। शिक्षा ऐनले र भनौँ न नियमावलीले चाहिँ के भन्दो रहेछ?
0: यो नैतिकताको प्रश्न हो होइन, त्यस्ता कुनै छिटपुट घटनाहरू भयो भने मैले मेरो नैतिक दायित्व के हो त्यसलाई अगाडि सार्नुपर्ने हुन्छ। मैले आफ्नो नैतिकता नै राखिनँ भनेदेखि त अब यस्ता एनोमालिजहरू आउँछ नि, किनभने हरेक चिजलाई पोलिसिङ गरेर त्यसलाई कन्ट्रोल गरेर त्यसलाई डन्डी लगाएर कन्ट्रोल हुनेवाला छैन। त्यसैले म एज अ प्रोफेसनल, म एज अ टिचर, म एज अ रेस्पोन्सिबल गार्जियन होइन, मैले त्यसको चाहिँ नैतिक जिम्मेवारी लिने हो र त्यस्ता कुराहरू भएछन् भने यो मैले गर्न मिल्दैन, मैले कपी जाँच्न मिल्दैन, मैले चिनेको मान्छे हो भनेर त्यसबाट आफू पन्चिने कुरा नै त्यो उच्च नैतिकता प्रदर्शन गर्ने कुराहरू हो होइन। तर फेरि पनि के हो भने यी विषयहरू भएछन् भने त्यसलाई चाहिँ हामी मैले व्यक्तिगत हिसाबले कन्ट्रोल गर्ने विषय हो, यो कुनै राज्यतर्फबाट त्यस्ता कुनै नियम कानुन छन् भने जस्तो मलाई लाग्दैन। मलाई त्यो ऐन नियममा भएको व्यवस्था होइन, यो कहीँ पनि छैन
1: नैतिकताले चाहिँ,
0: तर नैतिक विषय चाहिँ हो होइन, त्यो मेरो जिम्मेवारी हो। मैले यदि त्यस्ता कुराहरू हुन् भने म आफै टाढा हुनु पर्यो, म आफैले गर्न पाएन।
1: हजुर, अब यहाँ अलिकति कन्ट्रोभर्सी जस्तो पनि भयो होइन, एकातिर नैतिकताले दिँदैन भनेर पन्छिने कुरा भयो, त्यो एकातिर हेर्दाखेरि स्वाभाविक जस्तो लाग्छ। योभन्दा अगाडि हामी चर्चा गरिरहेका थियौँ 10 वर्ष सँगै बसेर पढाएका विद्यार्थीको कापी चाहिँ उही शिक्षकले हेर्नुपर्ने ठाउँमा चाहिँ उसले हेर्दाखेरिको गुणस्तरमा त्यो अर्कै परिवर्तन आउन सक्छ। यहाँ अलिकति
0: हो एकदम गम्भीर कुरा उठाउनु भएन। त्यसैले यो परीक्षाको कुरा चाहिँ परीक्षा आफैमा पनि एउटा बायस मेजर हो। हेर्नु मैले किन परीक्षालाई बायस भनिरहेको छु भने त्यो अघि तपाईँले उठाउनु भएको थियो 3 घन्टालाई विद्यार्थीलाई थुनेर कोठामा जाँच लिएर उसका विभिन्न क्यारेक्टरहरू विभिन्न क्यापासिटी गुणहरू त्यो मेजर हुँदैन के? तपाईँ हामीले के मेजर गरिरहेछौँ भने उसले त्यो किताबमा लेखेको कुराहरू कति पढ्यो, कति बुझ्यो, कति लेख्यो भन्नेमा हामीहरूले समग्र त्यो विद्यार्थीको उसको चाहिँ क्यापासिटीलाई एसेस गरिरहेछौँ।
1: त्यो समय त्यो परिस्थिति
0: कस्तो थियो, के थियो होइन, कुन हालतमा लेखिरहेको थियो, यी कुराहरू विचार नगरिकन हामीले उसलाई चाहिँ त पास भइस् त ग्रेडेड भइस् त नन ग्रेडेड भइस् भनेर छाप लगाइदिउँ। त्यो अन्याय हो, त्यो इनह्युमन हो, किन भन्दाखेरि उसका त थुप्रै क्यापासिटीहरू हुन्छन् जुन चाहिँ त्यो किताबभन्दा बाहिरका क्यापासिटी हुनसक्छन्। त्यसलाई पास फेल भन्ने बित्तिकै भोलि के हो भने हामीले उसको भविष्यको बाटोलाई नै एक हिसाबले बन्द गरिदिइसक्यौँ। हेर्नुहोस् त, त्यसले यो विषय यस्तो गम्भीर विषय हो, त्यो बायसनेसबाट हामी बाहिर निस्किन सक्नुपर्छ। त्यस हुनाले त्यो कसले बुझिया छ भने शिक्षकले बुझेको छ, यसको ताकत कहाँनिर हो। तर फेरि प्रश्न के हो भन्दाखेरि चाहिँ म पनि बायस, म एज अ शिक्षक म बायस हुनसक्छु हो, त्यहीँनिर मेरो नैतिकताको कुरा, मैले आफ्नो नैतिकता नै गुमाएँ बेचेँ भनेदेखि त मैले अन्याय गर्दै गरिरहेको हुन्छु होइन, त्यसबाट म बाहिर निस्कनु पऱ्यो। त्यसैले शिक्षकलाई त हामीहरूले देवो भव भने हो नि, त्यो देवत्व भनेको त तपाईँले आफ्नो बायसनेसलाई पछ्याउन सक्नुभयो भने मात्रै देवत्वकरण हो। तर तपाईँले आफ्नो बायस मैले मेरो यो राम्रो मान्छे, यो नराम्रो मान्छे, यो ठिक मान्छे, यो मेरो मान्छे, तेरो मान्छे भन्नुभयो भने तपाईँ त फेरि कुनै पनि हिसाबले तपाईँ देवत्व हुनु भएन।
1: भनेपछि यहाँनिर नैतिकतालाई छोड्न भएन, तर आफ्नो विद्यार्थीको कापी चाहिँ
0: जाँच्नु पर्यो,
1: जाँच्नु पर्यो,
0: उसको ताकत उसले देख्न सक्नु पर्यो पक्कै हो। र त्यसैको लागि मतलब देख्ने मात्रै पनि होइन, सिकाउने पनि हो। मेरो विद्यार्थी कहाँ कमजोर छ भन्ने कुरा त्यो जुन शिक्षक छ नि जसले पढाउँछ नि उसलाई भन्दा बढी त मलाई पनि थाहा हुँदैन, अरू कसैलाई पनि थाहा हुँदैन जसले त्यो अर्को अँध्यारो कोठामा बसेर उसको कपी जाँचिरहेको हुन्छ। त्यसैले यो होल सिस्टम नै राम्रो होइन। त्यसैले अब विभेद गरौँ, पक्नुहोस्, संसारभरि यही सिस्टम हो त, संसारभरि चाहिँ शिक्षकले नै विद्यार्थीको कपी जाँच्ने हो त हो। यो कहाँनिर फरक हुन्छ भने हामीले त्यो स्ट्यान्डर्डाइज टेस्ट लिँदाखेरि चाहिँ त्यसलाई एप्टिच्युड टेस्ट पनि भन्छौँ हामीहरू, त्यो फरक हो। जस्तो तपाईँले अब हाम्रा थुप्रै विद्यार्थीहरू बाहिर पढ्न जान्छन्, पढ्न जाँदाखेरि उनीहरूले जिआरई, स्याट, म्याट होइन, आइएलटिएस होइन जाँच दिए हुन्छन्, टोफेल। त्यो जाँच बाई द वे काठमाडौँमै हुन्छ नि, अरू सहरहरूमा पनि यी नेपालमै पनि हुन्छ। त्यो इन्टरनेसनल स्ट्यान्डर्डको जाँच हो त्यो। त्यो तपाईँले बसेर कोठामा बसेर जाँच दिन सक्नुहुन्छ, हरेक क्यामराहरूले हेरेर हुन्छ। अझ त कतिपयले अनलाइनबाट पनि आजकल अब जाँच दिन थालिसक्यो। त्यो एप्टिच्युड टेस्ट भनेको फरक हो। त्यो भनेको साँच्चै तपाईँले जानेको कुरा कति हो, तपाईँको हरेक सब्जेक्टमा भनौँ न ल्याङ्ग्वेजको कुरा हुनसक्छ, यदि साइन्स हो भने साइन्सको कुराहरू सोध्छ उसले, म्याथ हो भने म्याथको कुराहरू सोध्छ। यस्ता जेनेरिक सवालहरू सोध्छन् जसले गर्दाखेरि चाहिँ तपाईँ नेपाली भए पनि, अफ्रिकन भए पनि, इन्डोनेसियन भए पनि, अमेरिकन भए पनि, सबैलाई लिने जाँच एउटै हो। त्यो टेस्ट चाहिँ स्ट्यान्डर्डाइज टेस्ट चाहिँ फरक हो, तर हामीहरूले यो विद्यालय तहमा लिने जाँच भने चाहिँ फरक। त्यसैले यहाँ शिक्षकहरूको भूमिका अहम हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा एसईको नतिजा र अबको तयारी बारेमा हामी चर्चा गरिरहेका छौँ शिक्षाविद डाक्टर विष्णु कार्कीसँग। डाक्टर साहब, हामीले यो नतिजाको सन्दर्भमै कुराकानी गऱ्यौँ। जस्तो 4% चाहिँ विगतको तुलनामा चाहिँ नतिजा सुधार भएको छ होइन, यो चाहिँ खास सन्तोषजनक हो त यो 4% सुधार हुनु?
0: ठिक भन्नुभयो, यो होइन। किन होइन भन्छु भने यो कतिपय ग्रोथ भनेको नेचुरल ग्रोथ हुन्छ। हेर्नुहोस् है, तपाईँले नपढाए पनि विद्यार्थीहरू, किनभने अबको संसार भनेको क्लोज संसार भएन, हामीले पढ्दाखेरि किताब पाइँदैन थियो होइन, त्यो किताब बजारमा आयो भनेपछि हारालुस हुन्थ्यो, कसको बाबामा छिटो भएर किनेर ल्याउँछन् भन्ने कुराले चाहिँ उसले जित्थ्यो। त्यो अवस्थाबाट आएका हामीहरू हौँ। त्यस हुनाले चाहिँ के हो भने अबको समाज, अबको संस्कार भनेको चाहिँ अब केही चिजहरू लुकेन, शिक्षकहरूभन्दा बढी जाने विद्यार्थीहरू भइसकेका छन्। इन्टरनेट टेक्नोलोजीहरू, विभिन्न टेक्नोलोजीहरू छ जसले गर्दाखेरि चाहिँ त्यहाँ तिनीहरूले निरन्तर सिकिरहेछन्। टिभी मार्फत हुन्छ, इन्टरनेट मार्फत हुन्छ, विद्यार्थी बिचको पियर टु पियर कम्युनिकेसन मार्फत हुन्छ होइन, विभिन्न मार्फतबाट विद्यार्थीले सिकिरहेछन्। हेर्नुहोस् है, त्यो सिकाइ भनेको त्यो स्थिर विषय होइन, त्यो चलायमान विषय हो, त्यो निरन्तर भइराखेको विषय हो। त्यो ह्युमन नेचर मात्रै होइन, त्यो एनिमलहरूको इन्स्टिङ्क पनि हो। उनीहरू पनि सिक्छन्, विद्यालयमा नगइकन उनीहरूले पनि आफ्नो कुराहरू सिक्छन्। त भन्दाखेरि केही सिकाइहरू यस्ता हुन्छन् जुन चाहिँ नेचुरल पेसमा भइराखेको हुन्छ। 2% 4% भन्नु भनेको राज्यको कुनै विशेष कार्यक्रमले बढाए होइन, यो नियमित निरन्तर बढ्ने एउटा प्रक्रिया अन्तर्गत बढेको हो। हुनुपर्थ्यो कि भने यसपालि चाहिँ वास्तवमा 10% 20% बढ्नु पर्थ्यो, तर त्यसो भएन।
1: जस्तो अहिले जिपिए भनेर पछिल्लो समयमा त्यो ट्याग लागेको छ होइन, यो जिपिए अनुसार चाहिँ ग्रेडेडको जुन भविष्य निर्धारण हुन्छ यो कतिको सही हो त? यो
0: अब ग्रेडलाई चाहिँ अलिकति बढी साइन्टिफिक भन्छन् होइन, पहिलाको जुन हामीहरूले अङ्क दिन्थ्यौँ 100 यति भनेर, त्योभन्दा अलिकति साइन्टिफिक भन्यो। तर अलिकति हामीले हामीहरूको आफ्नै आर्किटेक्चर कस्तो हो, त्यो ग्रेडेड सिस्टमको आर्किटेक्चर के छ भनेर बुझ्न पनि जरुरी हुन्छ। ग्रेडेड सिस्टमको लागि तपाईँलाई सबभन्दा पहिला के हो भनेदेखि एउटा रुब्रिक्स चाहिँ बनाउनु पर्ने हुन्छ। भनेको अर्थ तपाईँको अब ग्रेड लेभल 4 जिपिएमा चाहिँ जिपिए 1 भने कति हो, 1.5 भनेको कति हो, 2 भने कति हो, 3, 3.5, 4 अनि अझ कतिले त 4+ पनि दिन्छन् होइन, हामीहरूका 4 छ। त त्यो 4 भनेको त्यो विद्यार्थीले कति जानेको छ भन्ने हो। त्यो रुब्रिक्सले चाहिँ यति जानेको विद्यार्थीले 4 पाउँछ भने हुन्छ। अब हामी कहाँ रुब्रिक्स पनि छ, प्रश्न के हो भने त्यो टिचरले कसरी जाँच्छ? तपाईँले तिनीहरूको कपी भोलि गएर मागेर हेर्नुहोस्, कपीमा उसले त्यो फेरि 100 राखेर उसले अङ्क दिइराखेको हुन्छ, 60, 65, 70, अनि उसले पाएको 70 हामीहरूले जिपिएमा ट्रान्सलेट गर्दैछौँ। त्यो भनेको एकदमै ट्रेडिसनल र एकदमै क्रुड मेथड हो। उसले गर्नुपर्ने के हो भने शिक्षकले पनि आफ्नो अगाडि त्यो रुब्रिक्स राखेर त्यसको बेसिसमा तिनै उसले कपीमै उसले ए प्लस बी अथवा B+ अथवा A- भनेर त्यो कपीमै लेख्नुपर्ने हुन्थ्यो, र उसले जस्टिफिकेसन पनि लेख्नुपर्ने हुन्छ। मैले B+ दिएँ भनेदेखि मैले त्यो बीको रुब्रिक्समा प्लस किन दिएँ, रुब्रिक्स बीको हुन्छ, र मैले बी दिइनँ, बीमा प्लस दिएँ, प्लस किन दिएँ भन्दाखेरि चाहिँ उसले बीभन्दा माथि चाहिँ एका पनि केही कुराहरू, यति कुरा उसले एको पनि समेटेको छ, त्यस हुनाले चाहिँ मैले B+ दिएँ। एक्ज्याक्टली, तपाईँले त्यसरी दिनुभयो भने बल्ल अनि त्यसले एउटा माने राख्छ। त्यसको अर्थ के हो भने विद्यार्थीले यति जानेको छ, यो कन्टेन्ट, यो स्किल होइन, यी विषयहरू यति जानेको छ भन्ने त्यो एउटा मेजर हो, मानक हो त्यो।
1: भनेपछि जुन प्रविधि त भित्रियो र प्रविधिलाई हामीले भनौँ न आफूले भनौँ न प्रविधिलाई चाहिँ प्रयोग गर्ने क्रममा चाहिँ त्यहाँ अलिकति त्रुटिहरू चाहिँ रहिरह्यो,
0: प्रशस्त छ। अब त्यो हिसाबले हामीले शिक्षकहरूलाई तयार गर्न सकिरहेको छैनौँ, टाइम लाग्छ, ठिक छ, सुरुवात भइरहेछ, अहिले हामी त्यही ट्रेडिसनल मेथडबाटै गरिरहेछौँ। तर अब बिस्तारै यदि हामीहरूले यो जिपिए सिस्टमलाई नै सधैँको लागि हामीले अप्नाएको हो भने, किनभने संसारका थुप्रै मुलुकहरूले जिपिए अप्नाउँछन्, त्यसो हुँदाखेरि हाम्रा विद्यार्थीहरूलाई पनि विदेश जान सहज हुन्छ। तर के भने हामीहरूको जिपिए र अन्तको जिपिएको एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्न पनि हामीहरूले केही कामहरू चाहिँ पक्कै गर्नुपर्छ। त्यो भनेको पहिलो शिक्षकहरूलाई तयार गर्नु पर्यो, जसले त्यो कपी काट्दै हुनुहुन्छ उहाँहरूलाई पनि त्यो रुब्रिक्सको बारेमा चाहिँ प्रशस्त ट्रेनिङ दिएर तयार जारी गर्नु पर्यो त्यति हो।
1: अब जिपिए आएका विद्यार्थीहरू जुन छ नि होइन, यो ती विद्यार्थीहरूको लागि चाहिँ अब त्यो अनुसार चाहिँ कुन विषय छान्ने भन्ने कुराहरू पनि रहन्छ, अब त्यसको लागि चाहिँ के सुझाव दिनुहुन्छ यहाँले चाहिँ?
0: अब यस्तो छ, यो जिपिए जहाँबाट हामीहरूले कपी गरेर नेपालमा भित्रायौँ ती मुलुकहरूमा के छ भन्दाखेरि चाहिँ त्यो जिपिएको एउटा दुईवटा कुराहरू एकदमै स्पष्ट बाहिर आउँछ। नम्बर एक, जिपिए सङ्ख्या भनौँ न, नर्मली उनीहरूले 3-3+ भयो भनेदेखि तपाईँको एडमिसन सहज भयो, त्यहाँ धेरै लफडा गर्नै पर्दैन। इभन तपाईँले त्यसैलाई नै कतिपयले चाहिँ इन्ट्रान्सको रिक्वायरमेन्ट मान्छन् र भर्ना लिन्छन्, फेरि त्यहाँ जाँच दिनु पर्दैन। 3-3+ छ भने, 4 आयो भनेदेखि त्यसले अर्को चिज के पनि एट्र्याक्ट गर्छ भने अधिकांश विद्यार्थीहरू स्कलरसिप खोज्छन्, चाहन्छन्, होइन, त्यो भनेको उनीहरूको रेस्पेक्ट पनि हो विद्यार्थीहरूको। त 4 ल्यायो भनेदेखि उनीहरूले चाहिँ सहज रूपमा चाहिँ स्कलरसिप पनि पाउने व्यवस्था हुन्छ विदेशमा। हामीहरूका त्यो चलन चाहिँ अझै, मतलब हामीले जिपिईलाई के अरे जिपिए सिस्टमलाई चाहिँ खालि त्यो स्कोर 100 कति पर्सेन्ट आयो भनेर हिजो भन्थ्यौँ, आज जिपिए कति आयो भनेर सोच्छौँ भनेर खालि त्यो एउटा मानक मात्रै बनायौँ, तर त्यसको रिलेसनसिप चाहिँ अझै पनि इस्टाब्लिस गरेनौँ। त्यसको रिलेसनसिप भर्नाको लागि, त्यसको रिलेसनसिप स्कलरसिपको लागि, होइन, त्यसैले अब यो दुईवटा कुरा चाहिँ अब बाँकी छ।
1: त्यो ग्यारेन्टी छनौटलाई पनि होला,
0: एक्ज्याक्टली विशेष छनौट पनि हो, होइन, तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जिपिएले डिटर्मिन गर्ने हो। त्यो विषय हामीले अझैसम्म स्पष्ट रूपमा चाहिँ भन्न बोल्न सकेका छैनौँ।
1: जस्तो मलाई यहाँ जोड्न मन लागेको चाहिँ, अब जिपिए कम आएको छ तर पनि अब साइन्सको लागि उपयुक्त छैन भनेर एउटा ट्याग लगाएको हुन्छ, तर उसलाई एकदमै त्यसमा म केही गर्छु भने उसमा त्यो भित्रैदेखि चाह छ भने जिपिएले रोक्छ?
0: रोक्दैन, रोक्दैन। र यो किन भन्दाखेरि म अहिले नै हेर्नु न, धेरै कुनै पर्दैन, अब भर्खर कक्षा 10 रिजल्ट आएको छ, विद्यार्थीहरू भर्ना गर्न भनेर सबै तपाईँले छापाहरू भरि यो विज्ञापन देख्नुहुन्छ आजकल। अब के हुन्छ भोलिको दिनमा भने, जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जिपिए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् हेर्नुहोस् है। त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो। त्यसले यो सबै नाटक हौवा मात्रै देखाएको हो, यो खास गरेर यो कथा व्यथा चाहिँ निजी विद्यालयहरूमा बढी देखिन्छ।
1: तर यसले विद्यार्थीको भविष्य र जीवनलाई त असर पार्यो नि?
0: ठिक हो, होइन, यस्तो हो, लर्निङलाई चाहिँ तपाईँले एउटा पोइन्टमा आएर मैले सिकिनँ, त्यसमा अब जिन्दगीभरि म साइन्स पढ्न सक्दिनँ भन्ने ट्याग चाहिँ लगाउनु मिल्दैन। तपाईँ विदेशतिरको तपाईँले हेर्नुभयो भने वास्तवमा त्यस्तो त्यो भर्नाको लागि मिनिमम रिक्वायरमेन्ट मात्रै हो तपाईँले तयार गर्नु। अब केही विषयहरू छन् जस्तो साइन्सको कुरा गरौँ एकछिनको लागि, साइन्समा चाहिँ हो केही चिजहरू जस्तो म्याथको स्किल्सहरू, साइन्सकै सब्जेक्टका केही स्किल्सहरू, ज्ञानहरू पहिले हुनुपर्छ विद्यार्थीमा। तर यदि उसले पुरा गर्न सकेका छैन भने उनीहरूलाई कन्डिसनल एडमिसन लिइन्छ र ब्रिज कोर्स मार्फत तिमीले साइन्सका यति कुरा चाहिँ बुझाएर हिँड्नुहोस्, तिमी यति कुरा चाहिँ थप पढ्नुपर्छ र यो विषय तिमीले राम्रो गर्यौ भनेदेखि अनि तिमी चाहिँ मेन स्ट्रिम साइन्समा चाहिँ जान सक्छौ भनेर भर्ना लिने चलन प्रशस्त मुलुकहरूमा छ। तर के चिज गर्न पाइँदैन भने, तपाईँले अघि जुन भन्नुभयो नि, मलाई साइन्स पढ्ने हुटुटी छ, मैले आज पो यसरी जाँच दिँदाखेरि मैले कारणवश त्यो 3 मैले राम्रो गर्न सक्दिनँ तर म सक्छु भन्ने आँट हो भने मैले पढ्न नपाउने, त्यो त इनह्युमन भयो। उसलाई मैले जिपिएको बेसिसमा रिजेक्ट गर्ने हो भनेदेखि त मैले यो एजुकेसन इन्स्टिट्युसन चलाएको किन?
1: त्यो वातावरण छ त विद्यालय
0: छैन, हामीहरूका छैन, त्यही भने यो हामी नाटक गर्दैछौँ, त्यो सिकाउने तागत त हुनु पर्यो नि विद्यालय खोलिसकेपछि।
1: त्यसो भए यो इन्ट्रान्स इक्जाम भनेर जुन दिन्छ नि, यो एसिई पछि नै लगत्तै, त्यो के को लागि त? भर्खरै एसिई दिएर आएको छ, फेरि त्यहाँ गएर पढ्नु छ, उनीहरूबाट शिक्षा प्राप्त गर्नु छ, त्यहाँबाट फेरि नयाँ उसले भनौँ न त्यो ज्ञान सिपहरू सिक्नु छ, यो इन्ट्रान्स चाहिँ किन त?
0: अब इम्पोर्टेन्ट कुरा गर्नु, मतलब यो इन्ट्रान्सको सुरुवात कहाँबाट भयो त, किन भयो यो सुरुवात, वहाँबाट सुरु गरौँ, अनि हामीहरूका किन यो इन्ट्रान्स छ, यो सुरुवात किन भयो भन्दाखेरि चाहिँ, जो कोहीको कल्पना चाहना के हुन्छ भने ठुल्ठुला युनिभर्सिटीहरूमा पढ्ने, विदेशको कुरा गरौँ, हामीहरूका युनिभर्सिटी सिस्टम त धेरै पछि सुरु भएको हो, त त्यो चाहना गर्ने मान्छे सबैलाई त्यहाँ चाहिँ भर्ना दिन सक्ने अवस्था रहेन, नहुँदाखेरि उनीहरूले के गर्यो भने, सबैको हो, राम्रोभन्दा राम्रो विद्यार्थी पाएर राम्रो गर्ने चाहना सबै इन्स्टिट्युसनको हुन्छ, र त्यो हिसाबले उनीहरूले विद्यार्थीहरूलाई चाहिँ बेसिक कम्पिटेन्सीहरूको आधारमा सेलेक्ट गर्ने मानक बनाएर इन्ट्रान्स इक्जाम लिएको हो। तर त्यही चिज हामीहरूले यहाँ पनि कपी गर्न थाल्यौँ। यहाँ पनि के भयो भने, केही निजी विद्यालयहरू, उनीहरूका चाहिँ विद्यार्थीहरूको प्रेसर बढी भयो, भर्नाको प्रेसर बढी भयो, त्यसलाई कन्ट्रोल गर्नको लागि एउटा कन्ट्रोल मेकानिजमको रूपमा इन्ट्रान्स सिस्टम चाहिँ अगाडि आएको हो, क्वालिफायर होइन। यी सबै इन्ट्रान्स इक्जाम पास गरेका विद्यार्थीहरूले राम्रो गरे पनि छैन, होइन भने त सबैले राम्रो गर्नुपर्ने हो नि, 100 विद्यार्थीले 100% राम्रो नतिजा ल्याउनु पर्ने नि निजी विद्यालयहरू, त्यो त छैन नि नतिजा। होइन त्यस हुनाले यसले के देखाइरहेछ भने त्यो एन्ट्रान्सलाई हामीहरूले एउटा हौवा बनाइदिएका छौँ। अब हेर्नुहोस् अबको गति हेरिराख्नुहोस् भोलिका दिनमा, किनभने विद्यार्थी कमभन्दा कम उत्तीर्ण हुँदैछन् र अब सँगसँगै केही सार्वजनिक विद्यालयहरू पनि अब राम्रो स्तरीय विद्यालयहरू चाहिँ निस्किँदै आइरहेछन्। त्यसले गर्दाखेरि एउटा कम्पिटिसन चाहिँ निजी विद्यालयमा अब चाहिँ हुन्छ। हेर्नुहोस् है, त्यो हुँदाखेरि के हुन्छ भने यो एन्ट्रान्सले नै के लिने होइन, म्याथमा यति जिपिए अथवा साइन्समा यति जिपिए भन्ने जुन पहिलाको एउटा हौवा थियो अब त्यो मिनिमाइज भएर जान्छ, किनभने विद्यार्थी नै पाइँदैन। त्यसले गर्दाखेरि यो इन्ट्रान्स एक्जाम लिने भनेको त्यसको पछाडिको ठुलो इकोनोमिक्स छ। मैले अघि पनि ब्रिफली कुरा गरेका थिएँ होइन, यो जुन दिन हामीले जाँच रोक दिन्छौँ नि त्यो दिन यी धेरै निजी विद्यालयहरू बन्द हुन्छन्। उनीहरूको आम्दानीको स्रोत भनेकै यिनै जाँचहरू हुन्, वान आफ्टर एनदर एक्जाम। भर्खर एसी दिएर पास गरेको बच्चा उसले सरासर 11 पढ्नु पाउनुपर्ने होइन भने अब अर्को इन्ट्रान्सको लफडा लगाइदिए। ऊ हिजोदेखि उनीहरू चाहिँ अब ट्युसन कता कोचिङ क्लास कता के पढ्न थालिसके होइन, त्यहाँ अर्को बिजनेस छ। तपाईँ बाग बजार त्यो उसको एरिया हेर्नुभयो भने सबै कोचिङ ट्युसन सेन्टर हो त्यो। अनि यो सबै हामीले के गरिरहेछौँ भने नि यो एक किसिमको धन्दा चलाइरहेछौँ यहाँ, जाँच लिने, पास गर्ने, फेल गर्ने, तयारी गर्ने, के गर्ने, अनि 11 गएर इन्ट्रान्स लिने, अनि फेरि 12 गएपछि फेरि अर्को जाँच हुन्छ उसको। हेर्नुहोस् है,
1: भनेपछि के जिन्दगीभर परीक्षा मात्रै दिएर
0: बस्यो? यही हो यो जाँचले त्यो विद्यार्थी 12 पढुन्जेल यति हायल कायल भइसक्छ कि अब जिन्दगी पढ्दिनँ भन्ने मानसिकता बनाउँछ उसले, त्यहाँबाट बाहिर निस्किनु पऱ्यो कि। र के चिज हामी सबैले बुझिदिनु पऱ्यो, निजी विद्यालयले बुझिदिनु पऱ्यो, सामुदायिक विद्यालयले बुझिदिनु पऱ्यो, राज्यका निकायहरूले बुझिदिनु पऱ्यो के भने जाँचले गुणस्तर बढ्दैन, पिरियड। पढाएपछि मात्रै गुणस्तर बढ्ने हो, पढाउनु पऱ्यो नि। जाँचमाथि जाँच लिने एउटा हौवा क्रिएट गरिदिने, विद्यार्थीहरूलाई चाहिँ एकदमै डिमोटिभेट गर्ने होइन, त्रासको वातावरण, त्रास हुन्छ नि बच्चाहरूलाई। तपाईँ हामीलाई पनि जाँच दिनु पऱ्यो भनेदेखि गाह्रो हुन्छ नि भोलि, हो त? त्यो अवस्था किन क्रिएट गरिरहेको छ कि भन्नु पऱ्यो, औँला उठाएर च्यालेन्ज गर्नु सक्नु पऱ्यो मलाई कि होइन जाँचले गुणस्तर बढ्छ भनेर, तर जाँचले गुणस्तर बढ्ने होइन। त्यस कारणले यो पाटो त साह्रै दर्दनाक पाटो हो कि।
1: भनेपछि परीक्षा कस्तो हुनुपर्ने थियो जसले गर्दा विद्यार्थीलाई पनि एकदमै मेरो परीक्षा आउँदैछ म अब त्यसको लागि भनेर हुतुती होस् होइन, टिचरलाई पनि अब मैले चाहिँ विद्यार्थीको लागि केही गर्दैछु भन्ने उसलाई पनि त्यो खालको एउटा मनमा त्यो आओस् होइन, कस्तो हुनुपर्ने थियो?
0: नाइस, एकदम इम्पोर्टेन्ट कुरा गर्नुभयो। अब मैले यसलाई अलिकति मेडिकल साइन्सतिर लगेर जोडेँ। जस्तो भनौँ न, म बिरामी भएँ, सबभन्दा पहिला के हुन्छ भन्दाखेरि टेस्ट गरौँ भन्ने हुन्छ, ब्लड टेस्ट गरौँ अथवा युरिन टेस्ट गरौँ अथवा एक्सरे गरौँ अथवा केही गरौँ, त्यो पनि जाँच हो, बाई द वे त्यो पनि टेस्ट हो नि त। त्यो टेस्टले के हो भन्दाखेरि डाक्टरलाई के दिन्छ भने मैले कस्तो औषधि रेफर गर्ने भन्ने एउटा मानक बनाउन, उसलाई प्रिस्क्रिप्सन बनाउन उसलाई त्यो चिजले मद्दत गर्छ। मलाई पनि के हुन्छ भने हो मेरो ब्लडमा केही खराबी रहेछ, मैले औषधि खानुपर्छ। एक्ज्याक्टली त्यो जाँच मलाई पनि त्यो टेस्ट गरौँ भन्ने लाग्छ कि, कतै टाउको दुख्यो, कतै पेट दुख्यो, कतै केही भयो भने हो के बिग्रियो के त्यो टेस्ट गराउँ, त्यो चाहनाभित्रैबाटै आउँछ कि म निरोगी हुँ भन्ने चाहना कसलाई हुँदैन। हो, परीक्षा पनि त्यही हो, मैले सिकौँ, म जानौँ, म बुझौँ, म कहाँ कमजोर छु भनेर जान्ने हिसाबले त्यसलाई अगाडि ल्याइदिनु पऱ्यो। अनि त्यसपछि विद्यार्थी र शिक्षकको बिचमा के हुनु पऱ्यो, सहकार्य हुनु पऱ्यो। अब भन्नुहोस् त, हामीहरूको के भइरहेछ भन्दाखेरि त्यो जाँच शिक्षकको लागि होइन, मेरो लागि हो। मलाई के फाइदा हुन्छ त्यो ब्लड टेस्टको नतिजा लिएर अनि औषधि मैले खाने हो र भने, मैले लेख्ने हो र औषधि, होइन नि। त्यो टेस्टको नतिजा, ब्लड टेस्टको नतिजा मेरो लागि हो र, त्यो टेस्टको नतिजा त डाक्टरको लागि हो नि कि कस्तो औषधि दिने भनेर। एक्ज्याक्टली यही प्याराफ्रेज हामीहरूले चाहिँ विद्यालय सिस्टममा गर्नु पऱ्यो, जसले गर्दाखेरि चाहिँ शिक्षकले बुझोस् यो विद्यार्थीको के कमजोर रहेछ र त्यो के इनपुट दिनुपर्छ भन्ने उसले बुझोस्, विद्यार्थीले पनि के थाहा पाओस् कि म कहाँ कमजोर रहेछु भनेर त्यो अङ्कबाट देखियोस्। त्यो सेल्फ टेस्ट, तपाईँले आफ्नो वेट लिनुहुन्छ कि लिनुहुन्न, कहिले काहीँ वेट लिनुहुन्छ नि त्यो उसमा बसेर स्केलमा उभिएर, त्यो भनेको त मेरो लागि भयो नि, म ए मेरो त वेट त बढेछ त अब त केही घटाउनु। यी चिजहरू तपाईँले जब त्यसलाई सेल्फ इम्पावरमेन्टको लागि अथवा सेल्फ अन्डरस्ट्यान्डिङको लागि तपाईँको आफ्नै कन्जम्सनको लागि भनेर ठान्नुहुन्छ नि, अनि त्यहाँ एउटा ब्युटिफुल सहकार्य हुन्छ डाक्टर र मरिजको बिचमा, शिक्षक र विद्यार्थीको बिचमा, हो त्यो वातावरण हामीले बनाउनु पर्छ। तर हामीले यो इक्जामलाई चाहिँ एकदमै हवा बनायौँ र एन्ड अफ द ग्रेड, एन्ड अफ द लेभल लिने जाँच भनेको र यसरी पटक पटक लिने जाँच भनेको चाहिँ एकदम घातक विषय हो, यो गर्न हुँदैन, पढाउने कुरामा जोड दिनु पर्यो बरु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गरिरहेका छौँ। शिक्षाविद डाक्टर विष्णु कार्कीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सडक र सवारी।
4: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super.

0: out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: Classic Deco 16th anniversary offer. Jati ma chayo, teti ma payo. Budget ra package tapai ke rozaiko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hapta 3 janalai 3 mahina internet bonus ra masik 1 janalai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
4: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
5: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन.

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा एसईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा शिक्षाविद डाक्टर विष्णु कार्कीसँग कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद।
2: हामी विभिन्न समस्याको बारेमा कुराकानी गऱ्यौँ, सकारात्मक हुँदाहुँदै पनि यसभित्रका विभिन्न समस्याका बारेमा चर्चा पनि गऱ्यौँ होइन। जस्तो एसी र अबको भनौँ न एउटा विश्वविद्यालयमा एसी पछि जाने भनेको विश्वविद्यालय नै हो, यो दुई बिचको सम्बन्ध जुन छ नि, यो कनेक्सनलाई चाहिँ कसरी जोड्ने काम भइरहेको छ अथवा यो बिचमा चाहिँ दूरी के छ?
3: ब्युटिफुल। यो वास्तवमा अहिलेसम्म आजका दिनसम्म हामीहरूले नसोचेको पाटो के हो भने यो दुईवटा बेग्लै सिस्टम छ हामीहरूका नेपालमा, अन्त पनि छ मुलुकहरूमा। युनिभर्सिटीहरू भनेको प्राय स्वायत्त संस्था हो, त्यो चाहिँ गभर्मेन्टको सिस्टमसँग त्यति अलाइन्ड अथवा कनेक्टेड हुँदैन। हामीहरूका पनि छैन, हामीहरूका झनै छैन। तर के चिज चाहिँ कनेक्टेड हुन्छ भन्दाखेरि त्यो करिकुलमहरू, पेडागोजी पढाउने तरिकाहरू होइन। र चाहिँ त्योभन्दा पनि महत्त्वपूर्ण पाटो के हो भने यो विद्यार्थीहरू भनेको दुईवटा कुरा हो। एउटा विश्वविद्यालयको लागि चाहिँ स्रोत हो, यिनै विद्यार्थीहरू गएर युनिभर्सिटीमा पढ्ने हुन् अथवा युनिभर्सिटीको लागि चाहिने जुन चाहिँ सङ्ख्या हो त्यो सङ्ख्या यिनीहरूले फुलफिल गर्ने हुन्। त्यस हुनाले उनीहरूले आफ्नो स्रोत चाहिँ बिर्सिनु भएन। एकछिनको लागि मानौँ न, हामीहरूका जुन धारामा पानी आउँछ नि त्यसको मुहान त कतै छ नि। त्यो मुहान भनेकै के हो भने विद्यार्थी हो युनिभर्सिटीको लागि। हाम्रो धाराको पानीको मुहान भनेको जहाँ कतै छ एक्ज्याक्टली त्यही हो, यो मुहान भनेको त्यो विद्यार्थी हो। त्यस हुनाले यो विद्यार्थीहरूप्रति युनिभर्सिटीहरूको लगानी, लगाव, चाहना के छ? तपाईँ हेर्नु, म जहाँ पढेँ विदेशमा त्यहाँ चाहिँ उनीहरूको पकेट स्कुल्सहरू, आफैले आइडेन्टिफाई गरेका स्कुल्सहरू, किनभने उनीहरूलाई विद्यार्थी चाहिन्छ, सबैलाई राम्रो विद्यार्थी चाहिन्छ हेर्नुहोस् है। त उनीहरूलाई चाहिने राम्रो विद्यार्थी कसले उत्पादन गरिदिने हो? त्यो कुनै युनिभर्सिटी अमुक चिनिन्छ, यसकारण चिनिन्छ कि उसले राम्रो विद्यार्थीहरू उत्पादन गर्छ, राम्रो प्रोडक्टहरू उसले सिर्जना गर्छ होइन, के अरे वैज्ञानिकहरू तयार गर्छ, त्यस हिसाबले त्यो युनिभर्सिटी चिनिन्छ। त्यो तयार गर्न त उसले राम्रोभन्दा राम्रो विद्यार्थी पाउनु पऱ्यो नि। जसरी कुनै खानेकुराहरू उत्पादन गर्दाखेरि राम्रो चामल, राम्रो दाल, राम्रो तरकारी हामी सबै खोज्छौँ नि भान्सामा, एक्ज्याक्टली त्यो राम्रो राम्रो चिज भएपछि न अनि खानेकुरा पनि राम्रो हुन्छ, एउटा कुनै प्रोडक्ट राम्रो बन्छ। त सबैको चाहना के हुन्छ भने राम्रो विद्यार्थी। हामीहरूका दुर्भाग्य के हो भने उनीहरू चाहिँ युनिभर्सिटीहरू डिलमा बसेर विद्यार्थी कुरिरहेको हुन्छ। होइन नि, तल हेर्नु पऱ्यो नि उनीहरूको स्रोत मुहान कस्तो छ, धमिलिएको छ, फोहोर छ, आखिर त्यही बच्चाहरू पुग्ने हो नि युनिभर्सिटी
2: भनेको। युनिभर्सिटी विद्यालयसम्म पुग्नु पऱ्यो
3: हो, एब्सोल्युटली। उनीहरूले लगानी पनि गर्नु पऱ्यो, रिसर्च पनि गर्नु पऱ्यो युनिभर्सिटीले, किन विद्यार्थीहरू किन कमजोर विद्यार्थी आइरहेको छन् युनिभर्सिटीमा। एक समयमा एकपटक दोहोरी भएको छ हेर्नु, शिक्षकहरू र चाहिँ युनिभर्सिटी, विद्यालय र युनिभर्सिटीको बिचमा के युनिभर्सिटीहरू विद्यालयले के भन्यो भन्दाखेरि तिमीहरूले तयार गरेर पठाएको टिचरहरू काम नलाग्ने टिचर, एकदम कमजोर टिचर पठायो भने। मैले रियल कुरो गर्दैछु। युनिभर्सिटीले के भन्यो, होइन तिमीहरूले पठाएको विद्यार्थी अलरेडी कमजोर थियो, हामीले त पढाउनसम्म पढाएको हो, कति गर्ने, अनि तिनै टिचर भएर तल गएका हुन् भनेर यसरी विद्यालयले युनिभर्सिटीलाई दोष दिने, युनिभर्सिटीले विद्यालयलाई दोष दिने, त्यसरी किता काट गरेर बस्ने होइन नि। युनिभर्सिटी किनभने युनिभर्सिटीसँग विद्यालयभन्दा धेरै क्षमता छ, त्यहाँ जान्ने प्रोफेसरहरू हुन्छन्, त्यहाँ धेरै रिसोर्सेसहरू छ। त्यस हुनाले त्यो कुराहरू उनीहरूले प्रशस्त रिसर्चहरू गर्छन्, त्यो रिसर्चहरू अनुसन्धानहरू अब विद्यालयलाई कसरी सुधार गर्ने भन्ने विषयमा उहाँहरू पनि लाग्नु पऱ्यो, उहाँहरूले तयार गर्नु पऱ्यो। स्रोतमा जुन पानी धमिलो छ त्यसलाई शुद्ध बनाउने काम युनिभर्सिटीको पनि हो। तर उनीहरू युनिभर्सिटीहरू अब एसी भयो, अब 12 परीक्षा नहुन्जेलसम्म उनीहरू चुप लाएर बसिरहेको छन्, कहीँ केही झिङ्गो मुसो केही हलचल छैन युनिभर्सिटीको। अनि अब हेर्नु, त्यो परीक्षा हुँदाहुँदै, 12 परीक्षा हुँदाहुँदै सबै त्यो ब्याचलर्सकादेखि लिएर युनिभर्सिटीका मान्छेहरू त्यहाँ ढोका ढोका पुगेका हुन्छन् विद्यालयमा। त्योभन्दा 6 महिना अगाडि पुगे भए हुन्थ्यो नि त, कहीँ टिचरले पढाइरहेको छैन भने युनिभर्सिटीको एकजना प्रोफेसर गएर पढाउँदा हुँदैन साइन्सको कुरो।
2: त्यो जनशक्ति छ त हामीसँग,
3: एकदमै छैन। अहिलेका युनिभर्सिटीका प्रोफेसरहरू काम नपाएर बसेका छन्। मैले तपाईँको मिडियाबाट खुलेर भन्दैछु, छैन काम, विद्यार्थी छैन। तपाईँ गएर त्रिभुवन विश्वविद्यालयकै फ्याकल्टीहरू हेर्नुहोस्, मैले कुनै एउटा फ्याकल्टीको नाम लिइनँ, थुप्रा फ्याकल्टीहरू छन् जहाँ विद्यार्थीको संख्या अलमोस्ट शून्य छ। प्रोफेसरहरूको संख्या तपाईँले 8-10 जना 12 जना 15 दर्जनौ पाउनुहुन्छ। त्यहाँ झिङ्गा मारेर बस्नुभन्दा विद्यालय गएर पढाउनु पर्यो नि।
2: भनेपछि हाम्रा विश्वविद्यालयकामा जुन हुनुपर्ने थियो विद्यार्थीहरू, त्यो विद्यार्थी विश्वविद्यालयमा नगए हराए चाहिँ कता?
3: अब एक्ज्याक्टली अब अब अब अबको समस्या के हो भन्दाखेरि चाहिँ ती विद्यार्थीहरू एक त युनिभर्सिटी यति धेरै भए कि त्यसको लागि हाम्रै विद्यार्थी उत्पादनहरू भनौँ, हिजोको दिनमा एसईमा चाहिँ 100 में 100 पास हुन्थे र एकछिन मानौँ अहिले जुन कक्षा 12 को जाँच चलिरहेछ सायद सक्यो होला, ती विद्यार्थीहरू पनि 100 में 100 पास भए भने पनि हामीसँग यति धेरै युनिभर्सिटी छन् कि त्यसको लागि यी विद्यार्थीहरूले सङ्ख्या पुग्दैन। तपाईँको 70-75-80% जति त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू यिनीहरूमा खर्च हुन्छन्, अर्को 5-7% 8-10% काठमाडौँ युनिभर्सिटीले लान्छ, गर्दाखेरि 80-90% त यो दुईवटा युनिभर्सिटीले खाइसक्छ। अब बाँकी 24 युनिभर्सिटीले गर्ने के हो?
2: त्यसमाथि ठुलो संख्यामा प्लस टू सकिएपछि विदेश।
3: एक्ज्याक्टली त्यो ठुलो हेर्नु मैले त्यही भने विद्यार्थी कहाँबाट पाउने हो? त्यसैले के हो भने उहाँहरूले अब यो विषयमा ध्यान दिनु पर्यो। खालि त्यहाँ युनिभर्सिटीमा ढोका रुँगेर बस्ने होइन कि मैले युनिभर्सिटीका चाहिँ त्यहाँका म्यानेजमेन्टको लागि मैले कुरा गर्दैछु।
2: यसको लागि विश्वविद्यालय र विद्यालयले मात्र टाउको दुखाउने कि सरकारले पनि केही योजना बनाउनु पर्यो त?
3: अब हेर्नुहोस्, यो सरकार र युनिभर्सिटीको बिचमा एउटा खाडल के छ भन्दाखेरि युनिभर्सिटी हुन त सरकारकै बजेटबाट चल्ने युनिभर्सिटी हो, तर पनि उनीहरूले एउटा आफ्नो स्वायत्तताको चाहिँ खोल ओढेका छन्। हामी स्वायत्त हौँ भन्छन् होइन, पैसा चाहिँ फेरि सरकारले दिनुपर्छ, होइन भने तागत छैन चल्ने। त जेसुकै होस्, त्यहाँभित्र रेगुलेट गर्ने तागतमा अब सरकार भन्नाले शिक्षा मन्त्रालय भन्यो होला होइन, शिक्षा मन्त्रालय त्यो तागतमा छैन मैले बुझेसम्म। अब प्रधानमन्त्री चाहिँ कुलपति भएको नाताले त्यहाँबाट केही कन्ट्रोल हुन सक्ने हो होइन, तर त्योभन्दा पनि उहाँहरू स्वायत्त संस्था भएको नाताले आग्रह के हो भने उहाँहरू तल झर्नु पऱ्यो कि तल हेर्नु पऱ्यो। त्यो मुहानमा उहाँहरूले योगदान गर्नु भएन भने युनिभर्सिटी मात्रै सुक्ने प्रश्न होइन, यो हाम्रो शिक्षा पनि सुकेर जान्छ। हो, गुणस्तर खस्केकै हो, त्यो गुणस्तर बढाउनेमा उहाँहरू पनि इक्वली जिम्मेवार हो। अब त्यो शिक्षकलाई मात्रै दोष दिने विद्यालयलाई मात्रै दोष दिएर बस्ने होइन, उहाँहरूको काम छैन भने तल झर्नु पर्यो।
2: नयाँ सरकार आएपछि शिक्षाको जुन अब यो परीक्षाको सवालमा जुन राम्रो सुधारहरू आएको छ होइन, जुन अघि यहाँले भन्नुभयो कि पटक पटक परीक्षा दिइरहनु पर्ने र त्यहाँ विद्यार्थी शिक्षक र अभिभावकलाई हुने त्यहाँ जुन खालका ठुला समस्याहरू छन् त्यसलाई समाधान गर्नको लागि र अघि यहाँले ठ्याक्कै शब्दमा भन्नुभयो शिक्षामा भएको ठगी हो, यसलाई चाहिँ हटाउन यो जराईबाट चाहिँ उखाल्नको लागि चाहिँ सरकारले के गर्नु पर्यो?
3: दुईवटा काम गर्नुपर्ने हुन्छ। एउटा हामीले तय गरौँ कुन चाहिँ लेभलमा हामीहरूलाई सर्टिफिकेट, किनभने त्यो सर्टिफिकेसनको पाटो चाहिँ गम्भीर किन पनि छ भने हामीहरूको जुन रिजनल एउटा स्थिति छ, हाम्रा विद्यार्थीहरू भारतमा पढ्न जाने, भारतसँगको जुन सम्बन्ध हो नि, यता पढ्ने उता बिहाबारी चल्ने, उताबाट उताका मान्छेहरूको यता बिहाबारी चल्ने, यी यावत कुराहरूले गर्दाखेरि सँगसँगै पढ्न जाने कुरा पनि भनौँ न, अब एसी पास गरेपछि अथवा कक्षा 8 पास गरेपछि इन्डिया पढ्न जाने अथवा इन्डियाका यता पढ्न आउने भने ती विषयहरूले पनि एक किसिमको चाहिँ सिस्टम बिचको सहकार्य चाहिँ माग्दो रहेछ नेपाली शिक्षाको र भारतीय शिक्षाको। त्यसो भने त्यो बोर्डरमा चलेका सर्टिफिकेटहरूको मान्यताको सवाल हो, त्यो हिसाबले हामीहरूले एक समय जतिखेर चाहिँ 10 खारेज गर्नुपर्छ भन्यो, त्यो 10 केहीसम्म हामी रिटेन गरौँ भन्ने पछाडिको लजिक के थियो भने इन्डियामा 10 जाँच लिइन्छ अझै पनि र 12 पनि लिइन्छ, र अनि यहाँका 10 पास गरेका विद्यार्थीहरू उहाँ गएर पढ्ने हुनाले तिनीहरूलाई रोक्न भएन, यिनीहरूलाई यो सर्टिफिकेट दिनुपर्छ भन्ने कुरा गरियो। त्यो उहिलेको कुरा हो, 2009-10 कुरा हो होइन, आज हामी तपाईँको चाहिँ झन्डै 16 यता आइसक्यौँ, त अब त पुग्यो नि, अब त हाम्रो आफ्नो स्तर बनाउनु पऱ्यो नि, आफ्नो मानक बनाउनु पऱ्यो नि, हामी त हाम्रो कुराले चिनिने हो नि, अरूको कुराले चिनिने होइन। त्यस हुनाले पनि अब बेला के भएको छ भन्दाखेरि चाहिँ हामीले एउटा मानक बनाऊँ, हामीले राष्ट्रिय स्तरको जाँच लिने भनेको कतिमा हो मैले भन्दाखेरि दुईवटा लेभलमा एकदमै जरुरी छ। एउटा किनभने हाम्रो नीतिले र संविधानले के भन्छ भने कक्षा 1-8 निशुल्क हो, अनिवार्य हो, त्यो अनिवार्य हो, राज्यको दायित्व हो। अब यहाँभित्र चाहिँ परिवारले के भन्न पाएन अथवा मैले के भन्न पाइनँ भने मेरो छोराछोरीलाई म पढाउँदिनँ भन्न पाइनँ, त्यो राज्यको पनि दायित्व हो, परिवारको पनि दायित्व हो होइन, अनिवार्य हो, सबैको लागि अनिवार्य हो, तर कक्षा 8 अनिवार्य होइन। र यो विषयमा एकदमै चर्को बहस आवश्यक छ। हेर्नुहोस् है, यदि कक्षा 8 उसको राज्यको जिम्मेवारी हो भने कक्षा 8 गर्ने के हो त्यो जिम्मेवारीमा हामीले बहस गर्न जरुरी छ। र अहिलेसम्म के भइरहेछ भने 8 राज्यले के भन्यो भने अरू कुरो थाहा छैन, विद्यालय छ, आऊ तिम्रो छोराछोरी पढाऊ, म अरू कुरो जान्दिनँ। मैले पनि के गरेँ, मेरो बच्चालाई चाहिँ मैले 8 जबरजस्ती पढाएँ। अब 8 हेर्नु है, म एकदमै गम्भीर कुरा गर्दैछु, 8 राज्यको दायित्व के हो? मैले त जबरजस्ती राज्यले भन्या भएर, अदरवाइज मेरो बच्चाले कुनै सिप सिक्थ्यो जुन सिपहरू विद्यालयमा पढाइँदैन, उदाहरणको लागि कार्पेन्ट्रीको कुराहरू होइन, हामी नेपाल काठमाडौँ खाल्डो भन्या त यति यो उसमा चाहिँ तपाईँको चाहिँ कलामा त बेजोड हस्तकला भयो, अरू कसले होइन विभिन्न किसिमका कलाहरू हामी तिब्बतसम्म र विभिन्न ठाउँसम्म हामी पुर्याउँथ्यौँ। तिनीहरू स्कुल गएर पढायो हो र भने अझै पनि स्टिल टुडे तपाईँले पाउनुहुन्छ है, ललितपुर वरिपरि पाउनुहुन्छ थुप्रा यस्ता आर्टिजनहरू छन् जसले चाहिँ पुस्तौँदेखि त्यो पेसा चलाएर आएका छन्। ब्युटिफुल कलाकृतिहरू बनाउनुहुन्छ उहाँहरूले,
2: विश्वमै चर्चित
3: बनाउनुहुन्छ उहाँहरूले। त्यो विद्यालयमा सिकिँदैन भाइ दुवै, त मेरो छोराछोरीले पनि त त्यस्तै कलाकृतिहरू सिक्थ्यो होला नि, स्किल्सहरू सिक्थ्यो होला नि। मलाई राज्यले के भन्यो भने होइन विद्यालय पठाउनुपर्छ, आठसम्म पढाउनुपर्छ, फाइन। अब आठपछि दायित्व कसको? मैले त राज्यले भनेर पढाएको हो, मेरो टाइम आठ वर्षको टाइम मैले विद्यालयमा बिताएँ जहाँ मैले राम्रो पढ्न पाइनँ, मैले राम्रो सिक्न पाइनँ, मैले केही पनि सिप गेन गरिनँ, भोलिको मेरो भविष्य अबको ग्यारेन्टी कसले गर्दिनँ?
2: कतिपय नन ग्रेडेड विद्यार्थीहरू जो पढाइमा कमजोर छ तर उसको आफ्नो स्किल हुन्छ नि,
3: एक्ज्याक्टली
2: त्यसलाई कहाँ युज गर्ने,
3: उसको इन्ट्रेस्ट उसको स्किल कहाँ युज गर्ने हो? अब उसलाई भाडमा जाऊ भनिदिने हो, ल थ्याङ्क यू आजसम्म पढ्यौ आठसम्म, अब तिमी जे गर्छौ गर भने होइन नि। त्यसैले पहिला अब राज्य पनि आउनु पर्यो, त्यसैले कि शिक्षा अनिवार्य नगर म दिन्न तिमी जेसुकै गर भन, होइन भनेदेखि चाहिँ आठसम्म तिमीहरूले दिए हो मैले पढेँ, अब के हो जिम्मेवारी राज्यको, तिमीले कहाँ लगेर ठेगान लगाउँछौ, कहाँ लगेर रोजगार दिन्छौ, कहाँ लगेर मेरो करियर बनाउँछौ, तिमीले बाटो बनाऊ, तिमीले बाटो देखाऊ।
2: जस्तो अघि यहाँले भन्नुभयो नि युनिभर्सिटीमा विद्यार्थीहरू छैनन् एकातिर, अर्कोतिर विद्यार्थीहरू नन ग्रेडेडहरू धेरै छन्। नन ग्रेडेड विद्यार्थीलाई र युनिभर्सिटीमा यस्तै खालका सिपमूलक तालिमहरूसँग जोडेर विद्यार्थीलाई अघि यहाँले भन्नुभयो जस्तै विश्वमा चर्चित बनाउन सक्छौँ नि हामीले।
3: पक्कै पनि ठुल्ठुला मान्छेहरू धनी मान्छेहरू तपाईँले एकचोटि लिस्ट डाउन गर्नुहोस् त, ती मान्छेहरू एकदमै धेरै पढेका मान्छेहरू होइन, यस्तै सोच यस्तै जाँगर यस्तै चिन्तन भएका मान्छेहरू राइज गरे हो नि। किन राइज गरे? उनीहरूलाई राज्यले अपर्च्युनिटी दिए हो, त्यो अपर्च्युनिटी हामीले पनि दिनुपर्छ। त्यसैले के चिज होइन भन्दाखेरि मैले स्कुलमा कुनै ग्रेड पढ्न सकिनँ, कुनै लेभल पढ्न सकिनँ, त्यसैले मसँग क्षमता नै छैन भन्ने होइन नि। क्षमता बढाउने कुरा त राज्यले अपर्च्युनिटी दिएपछि त मान्छेको त क्षमता त बढ्दो रहेछ हो, त्यो ओपन अप गर्नु पर्यो। त्यसैले युनिभर्सिटीहरूले पनि यी कुराहरू जुन खेर गइरहेछ नि, त्यो विद्यार्थी त खेर गएको हो नि, त्यो उसको मात्रै भविष्यको कुरा होइन कि, हामीहरूको जनशक्ति पनि खेर गएको हो नि। त्यसैले त्यो हिसाबले हामीहरूले यसलाई चाहिँ युटिलाइज गर्ने, युनिभर्सिटी चलाउने कुरा पनि हो, सँगसँगै हामीहरूले एकदम एकदमै चाहिँ प्रोडक्टिभ मान्छेहरू जेनेरेट गर्ने पनि हो। त्यो हिसाबले त युनिभर्सिटी कहिले पनि लागेन र राज्य पनि लागेन।
2: भनेपछि युनिभर्सिटीले पनि आफ्नो करिकुलम जुन छ नि पाठ्यक्रममा चाहिँ परिवर्तन यो एकोरो पढाइमा मात्र होइन कि सिपमूलकतिर पनि जोड दिनु पर्यो।
3: एउटा गम्भीर गल्ती कहाँनिर भइरहेछ हामीहरूका भन्दाखेरि, हामीहरूले जुन पाठ्यक्रमहरू डिजाइन गऱ्यौँ स्कुल लेभलको होस् अथवा युनिभर्सिटीको हो, त्यो हामीले कपी गरेर त्यसैलाई फलो गरे कहीँबाट कपी गर्यौँ, अब कुनै देशको मैले नाम लिइनँ,
2: अझै पनि कण्ठ गरेर जुन परीक्षा
3: दिने चलन छ, अनि त्यो कपी गरेर ल्याएको करिकुलमले के चिज गरिरहेको छैन भन्दाखेरि, अघि तपाईँले जुन भन्नुभयो नि हामीहरूका जुन नयाँ नयाँ सिपहरू सिर्जना भइरहेछन्, नयाँ नयाँ सिपहरूको जुन आवश्यकता भइरहेछ, हिजो भन्नु आजभन्दा 50 वर्ष अगाडि नेपालमा त्यति प्लम्बिङ स्लम्बिङको कुरा थिएन, हामी गएर धारामा इनारमा गएर पानी तानेर खाने हो, तर अब त के हो भने प्लम्बिङ त घर घरमा कोठा कोठामा गर्नुपर्ने हो। इलेक्ट्रिसिटीको कुरा 50 वर्ष अगाडि हामीहरूका चाहिएको थियो र भने इलेक्ट्रिसिटी थिएन नि, टुकी बाल्ने हो, त अब सिस्टमले के डिमान्ड गर्यो भने यस्ता नयाँ नयाँ कुराहरू, अब भनौँ मोबाइल टेक्नोलोजी छ घर घरमा, मान्छे मान्छेमा सँग ल्यापटप छ, मोबाइल छ, एभ्रिथिङ छ, अब त्यो टेक्नोलोजीलाई पनि मर्मत गर्ने सम्भार गर्ने यावत कुराहरूको, अब त्यो विषयका नयाँ नयाँ जुन डिमान्डहरू भइरहेछ नि, त्यो विषयलाई पनि पढाउने सिकाउने र दक्ष बनाउने काम त छ नि त थुप्रो, खै लागेको? हामी त्यही करिकुलम हिजो जतिखेर चाहिँ उही घोक्ने पढ्ने जाँच दिने पास गर्ने कन्सेप्टभन्दा बाहिर त न युनिभर्सिटी निस्किन सक्यो न विद्यालय निस्किन सक्यो। त्यसमा एउटा टोटल त्यो रिफर्म चाहिँ दुवै लेभलमा गर्न जरुरी भइसक्यो।
2: अब यसमा अभिभावकलाई के सुझाव दिनुहुन्छ? अब जीवनभरको कमाई चाहिँ छोराछोरीको शिक्षामा लगानी गर्नुपर्ने बाध्यता अभिभावकलाई छ होइन, भनेपछि चर्को शुल्कमा हामी निजीमा मात्रै जानुपर्छ भन्ने छ कि विकल्प हामीसँग केही सुरु भइसकेको छ त?
3: विकल्पहरू पनि छन्। अब त्यसैले म त के भन्न चाहन्छु तपाईँको मिडियाबाट अभिभावकहरूलाई खास गरेर भन्दाखेरि चाहिँ, एउटा हिजो मानक थियो मेरा बाबुआमाहरू के भन्थे भने उनीहरूलाई छोराछोरी पढ्दिएन भनेदेखि लाज हुन्थ्यो, बाबामाको लाज जोगाउन पढायो होइन, किन अब त्यो गाउँठाउँमा उहाँहरूको एउटा आफ्नो स्टाटस थियो, अनि अब फलानुको छोरो चाहिँ स्कुल जाँदैन पढ्दैन भनेपछि लाज हुन्थ्यो भनेर आमाले स्कुलको गेटसम्म छोडेर आउनुहुन्थ्यो भाग्छ भनेर, ठिक छ, त्यो एउटा अवस्था थियो। आजको अवस्था त्यो होइन, अहिले शिक्षा भनेको अब किताबमा विद्यालयमा कम्प्युटरमा सीमित रहेन, त्यो शिक्षा भनेको अब तपाईँले त्यसलाई हरेक कुराहरूसँग जोडेर मात्रै लिनुपर्ने हो। भन्नु न, कुनै मान्छे विद्यालय टेकेकै छैन तर ऊ राम्रो फुटबल खेल्छ भने तपाईँलाई अरू 50 सिप चाहिन्छ र ऊ राम्रो क्रिकेटर हो भने तपाईँलाई अर्को चाहिँ थुप्रै सिपहरू चाहिन्छ र विद्यालय चाहिँ गइराख्नु पऱ्यो र केही लेभलको एजुकेसन जुन अनिवार्य हो त्यो सबैले सिक्नुपर्छ, त्यसमा कुनै कुरै भएन। तर त्यसपछि त आफ्नो करियरको बाटो त विद्यार्थीले खोज्नुपर्छ, अभिभावकले पनि खोजिदिनुपर्छ, उसको इन्ट्रेस्ट के छ, खेलकुदमा हो, सङ्गीतमा हो, कलामा हो, होइन, यी सबै कुराहरू अथवा इन्फिनिट अपर्चुनिटीहरू छन्
2: भनेको सहजीकरण चाहिँ
3: अभिभावकले बुझिदिनु पर्यो र त्यसलाई एप्रिसिएट गर्नु पर्यो। हाम्रो पालामा पढ्दाखेरि के हुन्थ्यो भने खेल्न मन लाग्थ्यो, बेलुका चाहिँ अब फुटबल लियो कुद्यो कहाँ, अनि बाबाआमाले आएर बेलुका नै गाली गर्नु, त्यो किताबै लिएर बस्नुपर्ने हुन्थ्यो। त्यो ठिक छ, त्यतिखेरको मान्यता, त्यतिखेरको भ्यालु सिस्टमहरू त्यस्तै थियो, तर अब हामी ओपन अप हुनु पर्यो। यदि उसको सिप खेलकुदमा छ भने उसलाई गर्न दिनु पर्यो, सङ्गीतमा छ, अरू विभिन्नको कलाहरूमा छ भने ती सबै चिजहरू एक्सप्लोर गर्न दिनु पर्यो र जुन चिजमा उसले राम्रो गर्न सक्छ त्यसलाई त हामीहरूले बाटो खोलिदिनुपर्छ। पढाइ भन्ने कुरा एउटा लेभलसम्म ठिक छ तर सबै कुराको आन्सर चाहिँ अब पढाइ होइन, सबै कुराको आन्सर विद्यालय होइन, सबै कुराको आन्सर युनिभर्सिटी पनि होइन। त्यसैले त्यो शिक्षालाई हामीहरूले चाहिँ युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रा हजारौँ मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ उहाँहरू।
2: हजुर, भनेपछि नन ग्रेडेडहरूको लागि सायद यही तपाईँको कुराले पनि उहाँहरूलाई धेरै प्रेरणा पक्कै

0: सानो इभेन्टको रूपमा लिनुपर्छ। पासै सबै चिज राम्रो भएको भए राम्रो हुन्थ्यो हो, होइन, बट देन नराम्रो कुरा पनि सिक्दै जानुपर्छ है। जिन्दगीमा धेरै नराम्रो कुरा पनि हुन्छन्। एउटा मैले त्यो भने त्यसलाई हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन यो। त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पऱ्यो। जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब के चिज हो भने हामी यसी कक्षा 10 पुगिसकेपछि अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्। हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिप अघि हामीले कुरा गऱ्यौँ नि, यी थुप्रा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ, ती अपर्च्युनिटीहरू छन्। त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ, होइन, फ्री पनि हो त्यो, थप स्कलरसिप पनि पाइन्छ, त्यो त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। प्लस म त के भन्छु भने पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पऱ्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो, चाहे त्यो खेलकुद होस्, चाहे त्यो सङ्गीत होस्, होइन, चाहे त्यो चाहिँ कलाकृतिहरू होस्, चाहे त्यो अरू हिसाबका कुनै स्पोर्ट्सहरू हुन्, होइन, त्यो विषय खोज्नु पऱ्यो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा अर्को। कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पऱ्यो, र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पऱ्यो। सफलता भनेको यत्तिकै आउँदैन, यो बाटोमा हराएको एक्ज्याक्टली त्यो जुनुन हुनु पऱ्यो कि म यसलाई गरेर छोड्छु भन्ने हुनु पऱ्यो। र तागत उनीहरूमा यो त्यो युवा अवस्थामै उनीहरूसँगै तागत छ, हामीहरूसँग अब तागत हुँदैन, त्यो एउटा समयपछि त्यो जुनुन हराएर जाँदो रहेछ, आउँदो रहेन। त्यसमाले उहाँहरू सबैले गर्न सक्नुहुन्छ, फर्गेट अबाउट रिजल्ट र मैले के गर्छु भनेर भिड्ने हो। र अब कतिपयको अवस्थामा चाहिँ तेस्रो कुरा के भन्दाखेरि अब आर्थिक कारणले गर्दाखेरि काम गर्नुपर्ने आवश्यकता हुन्छ, त्यसलाई पनि हामीले के भने अबको लाइफ भनेको इभेन दोज जो चाहिँ भनौँ न पास भएर अब कक्षा 11 अथवा 12 पढ्न जानुहुन्छ उहाँहरूको लागि पनि र यी बच्चा विद्यार्थीहरूको लागि पनि मैले के सुझाव दिन चाहन्छु भने अब यो पढाइ एकातिर अनि काम अर्कोतिर होइन कि, दुइटालाई सँगसँगै लानुपर्छ। अब चाहिँ त्यो एनर्जी जाँगर युवा अवस्थामै रहन्छ, यतिखेर त्यसलाई म्याक्सिमम युटिलाइज गर्ने हो र म त सँगसँगै लाने हो है। मैले जस्तो मेरो कुरा गर्दाखेरि चाहिँ मैले मास्टर्स पढुन्जेलसम्म पास गरुन्जेलसम्म मैले जागिर खाएको थिइनँ, अनि जुन दिन मास्टर्स पास गरेर लोकसेवा पास गरेर म चाहिँ जागिर खान पुगेँ, मलाई त्यो यस्तो संसार भयो, मैले त्यहाँ केही सुखको मास्टर्स गरेर आएको मान्छे छ, अरूको कल्पना के हुन्थ्यो भने यो त एकदमै धेरै जान्ने होला, तर त्यो सिस्टमभित्र गइसकेपछि त्यहाँको हरेक चिज नौलो थियो, मैले फेरि जिरोबाट सिक्नु पऱ्यो। त्यो एउटा ठुलो मेरो चाहिँ टाइम ग्याप पनि भयो। त्यसैले म के आग्रह गर्न चाहन्छु भने कामलाई जुनसुकै कामलाई रेस्पेक्ट गर्नु पऱ्यो, त्यो बानी बसाल्नु पऱ्यो। कुनै पनि काम ठुलो सानो हुँदैन, त्यो ठुलो सानो हुनु भनेको मैले त्यसलाई कति कमिटेड भएर काम गरिरहेको छु त्यसले ठुलो सानो बनाउने हो मलाई। त्यस हुनाले उहाँहरूलाई आग्रह के हो भने काम पनि चाहे त्यो धनीको छोराछोरी होस् अथवा गरिबको छोराछोरी होस्, होइन मेरो बाबा आमाले थोर पैसा कमाउँछ मैले काम गर्नु हुँदैन भन्ने होइन, त्यो मानसिकताबाट बाहिर निस्किनु पऱ्यो। काम जस्तो सुकै काम, मैले घरको काम भनिनँ, घरको पनि काम गर्नु पऱ्यो, बाहिरको काम पनि गर्ने हो अलिअलि र सँगसँगै पढ्ने काम पनि गर्नुपर्छ, दुइटालाई चाहिँ सँगसँगै लानुपर्छ है। हाम्रो जमानामा चाहिँ एक्लै एक्लै होइन यसले काम पढाइ बिगार्छ काम नगर भन्थे, त्यो बहुत गलत चिज हो, काम पनि गर्न सिक्नको लागि हो नि त्यो।
1: विद्यार्थी अभिभावक र शिक्षक तिनै पक्षले चाहिँ
0: एब्सोल्युटली, र उनीहरूले पनि के टाइम दिनु पर्यो भने काम गर्नको लागि चाहिँ विद्यार्थीलाई पनि सफिसियन्ट टाइम दिनु पर्यो। फर्चुनेटली अब 2 बिदा भएको छ, त्यो समय आफैमा पनि खाली समय हो, र के चिज गल्ती नगर्नु पढ्ने विद्यार्थीहरूले 24 किताब पल्टाएर पढेर राम्रो हुन्छ भन्ने कुरा चाहिँ कहिले गल्ती नगर्नु। त्यो 2 भनेको त संसार चिन्ने हो, देश चिन्ने हो, यहाँको मार्केट चिन्ने हो, यहाँको चाहिँ होइन समाज चिन्ने हो, परिवार चिन्ने हो, परिवेश चिन्ने हो, र अनि कामको वातावरण चिन्ने हो, कामलाई रेस्पेक्ट गर्न सिक्नु पर्यो।
1: हस् डाक्टर साहब, एकदमै महत्त्वपूर्ण विषयमा चर्चा गर्न स्टुडियोमै आइदिनु भयो, म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विष्णु कार्की। आज हामीले एससीको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गर्यौँ। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइल

0: ले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers, for the dancing shoes to midnight truce, speed the juice. For the weird poses and funny noses, baking spaces to messy faces. We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिन्द्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाममा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अय्या नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: कति राम्रो धौलागिरी हिमाल हृदय मन शीतल पार्ने स्वर्ग जस्तै रहेछ यो ठाउँ त खै कहाँबाट सुरु गरौँ पहिला दर्शनै गर्नु पर्ला जस्तो छ दर्शन गरे है बागलुङ कालिका माई रक्षा गर तिम्रै शिरो भर परे

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओए सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू, उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो,
3: कस्तो
2: ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेर त।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गर्न

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँ।

0: अये नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति चाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम

0: गरिसकेका अनुभवी चिकित्सक द्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा

0: साध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान
12: खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
12: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे। तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
12: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुना आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बना

0: दस दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन। प्रधान न्यायाधीश सिफारिस विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। मल्लको आदेशप्रति प्रतिनिधि सभामा रासोपा सांसदको आपत्ति। नेपाल सङ्घको श्रम सम्झौता अनुसार नै श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको मलेसियाको दावी। तोकिएको कम्पनीबाट नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने। चिनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने। दुई देशका राष्ट्रपति व्यापार बोर्ड र लगानी बोर्ड स्थापना गर्न सहमत। र आइसिसी विश्वकप लिग टूमा नेपाल स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली काङ्ग्रेसका सांसद नरेन्द्र कुमार केरुङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि छलफल दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालु दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपीठ विरुद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी 4 नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। त्यो रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीठ गरिएको थियो। अधिवक्ता सिलवाल दरपीठ विरुद्ध वैशाख 28 इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो। यसैबीच राजसभा सांसद यज्ञमणि नेउपानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ। कानुन व्यवसाय समेत रहनुभएका न्यौपानेले न्यायिक सक्रियता बढेको रूपमा टिप्पणी गर्नुभएको हो। यस्तै राजसभाकै सांसद समीक्षा बास्कोटाले पनि संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको शङ्का गर्नुभयो। बास्तोलाले अदालतमा दलीयकरण भएको विषय समेत उठाउनुभयो। मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क सङ्कलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाडौँमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात् बिएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क सङ्कलन पनि सोही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्न 36 स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रुपियाँका अतिरिक्त बिएमएस प्रणाली प्रयोग बापत थप 3,000 रुपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बिएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडिएन बिएचडीलाई दिइएको छ, जसले शुल्क सङ्कलन र रकम हस्तान्तरणसम्मको काम गर्छन्। बागलुङमा जङ्गलमा ल्याएको भ्याकुर खाँदा जङ्गलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू आठजना बिरामी परेका छन्। घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडीघाट गाउँपालिका वडा नम्बर 5 डाक घर भई खार बजार बस्ने 72 वर्षे फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्दरले जानकारी दिनुभयो। उहाँकै परिवारका अरू 8 जना बिरामी परेका छन्। बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरू देखिएको छ। यसैबीच कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 तिलकीका 40 वर्षीय हरदुलिया राणाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको झिस्कोभित्र पुरिएकी 55 वर्षीय सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा झिस्को खसेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्च्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउनेबारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। लमजुङमा वर्षाका कारण पहिरो खस्दा मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान 7:30 बजेतिर मध्य नेपाल नगरपालिका वडा नम्बर 10 बिमिरे भन्ज्याङमा खसेको पहिरोले सडक अवरुद्ध बनाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अवरुद्ध भएका सडक तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले नेपाली नागरिकले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्दै अब त्यसबाट मुक्त गराइने उल्लेख गर्नुभयो। सुशासनको लाभांश नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आउँदो बजेट सुधारवादी आउने दावी गर्नुभयो। अब विदेशको खबर। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनी राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौँको कृषि उत्पादन किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028 कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर सम्मेलनमा चीनले कम्तीमा 8 करोड 70 लाख मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच दुवै राष्ट्रपतिले अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापना गर्न पनि सहमति जनाएका छन्। गएको वर्ष लगाइएको जस्तालाई त्यस्तै रणनीतिको भन्सार शुल्कले गर्दा चीनमा अमेरिकी कृषि निर्यात सन् 2025 65.7% घटेर 8 अर्ब 40 करोड डलर पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाउँछ। आइसिसी क्रिकेट विश्वकप 2 श्रृङ्खलामा अहिले नेपाल र स्कटल्यान्ड खेलिरहेका छन्। नेपालले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ। स्कटल्यान्डले दिएको 200 रनको लक्ष्य पछ्याएको नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाए। स्कटल्यान्डका ब्रान्डन म्याकुमेलनले 73, माइकल इङ्ग्लिसले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, सन्दीप लामी छानेलले 3 विकेट लिए। यो खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाडी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी राज्यसभा सांसदको आपत्ति, निपोड लगानी बोर्ड स्थापना गर्न सहमत र आइसिसी लिग 2 नेपालले स्कटल्यान्डलाई 6 विकेटले हरायो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट jhule.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा यही जेठ 8-10 गतेसम्म हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल हस्तकला महासङ्घले आज पत्रकार सम्मेलन गरेर काठमाडौँको बालुवाटारमा रहेको अमरपाली ब्याङ्क्वेट एन्ड इभेन्ट प्रणालीमा कार्यक्रम हुने जानकारी दिएको हो। नेपाली हस्तकला क्षेत्रको प्रवर्धन, स्थानीय उद्यमीको बजार पहुँच विस्तार तथा

0: परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको महासङ्घका अध्यक्ष रविन्द्र साकेले जानकारी दिनुभयो। मेलामा लोपोन्मुख सांस्कृतिक पहिचान, परम्परागत वेशभूषा र पुस्तान्तरण हुन नसकेका शिव संरक्षणलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ छ। हस्तकला क्षेत्रले देशभर लाखौँ नागरिकलाई स्वरोजगारको अवसर प्रदान गर्दै आएको महासङ्घले जनाएको छ। महासङ्घका अनुसार मेलामा झन्डै 70 स्टल रहनेछन्। मेला बिहान 11 बजेदेखि बेलुकी 7 बजेसम्म सञ्चालन गर्ने तयारी गरेको महासङ्घले जनाएको छ। कक्षा 11 र 12 प्रदान गरिने छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधनसहित 19 प्रस्तावित पारित गर्दै काठमाडौँ महानगरपालिकाको 49 कार्यपालिका बैठक सम्पन्न भएको छ। महानगरपालिकाको सभाकक्षमा कार्यवाहक मेयर सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकमा 7 क्षेत्रका विविध विषय समेटिएका थिए। बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डाक्टर सुमन नरसिंह राज भण्डारीलाई नियुक्त गर्ने र नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा कायम मुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ। यस्तै बैठकले महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगिता सञ्चालन गर्ने, उडा नम्बर 17 कन्या माध्यमिक विद्यालयमा छात्रावास निर्माण गर्ने, महानगर प्रहरी बलका लागि पदपूर्ति समिति गठन गर्ने तथा नवयुवा आन्दोलनमा क्षति भएका प्रहरी संरचनाको पुनर्निर्माणको लागि सम्बन्धित उडा समितिका प्रस्ताव अनुमोदन गरेको छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 1962 गाडी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारवाही गरेको छ। कारवाहीबाट 8,89,000 रुपियाँ सङ्कलन राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो गाडी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण गाडी चलाउने गर्दा तथा ट्राफिक नियमको व्यवस्थाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। र काठमाडौँको सुन्दारामा रहेको केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना अस्ति शनिबार राति 1:30 कारागारको पर्खाल नागेर भागेकी थिइन्। उनलाई गए राति असनबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 26 समीर श्रेष्ठ पनि पक्राउ परेका छन्। जिल्ला अदालत रसुवाले जन्मकै सजाय सुनाएपछि उनलाई केन्द्रीय कारागार ल्याइएको थियो। दिउँसो 3 बजेको रास
1: दिनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7 in 1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन

0: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो,
1: कस्तो
0: ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477053। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: यानि बाबे कति दुखे को रात दिन दुखे को दुखे छो
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867767467 र 9703984099

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: OSR Digital, entertaining the nation.

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवाला

यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा

गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल, सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अयनी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरन बाकु छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसको न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

0: यो मरुभूमिको सर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिनँ, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्के आऊ ल, छिट्टै फर्के आऊ ल।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौँ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिन्द्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: रात दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकमा एकसाथ प्रसारण भइरहेको छ। यसपटक माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा परीक्षा भएको एक महिनामै आएको छ। विगतमा 6 महिनामा नतिजा आउने गरेकोमा क्रमिक सुधार भई 3 महिना हुँदै यो पटक 1 महिनामै नतिजा आएकोमा सबैले सरकारको प्रशंसा गरेका छन्। हरेक पटक जसो राजनीतिक परिवर्तनपछि एसईको नतिजामा केही न केही सुधार देखिने गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पनि विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले विगतमा भन्दा 4% नतिजामा सुधार देखिएको बताएको छ। तर कतिपयले यसपालिको नतिजाको गुणस्तरमा प्रश्न उठाएका छन्। आजको कार्यक्रममा हामी एसईईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा कुराकानी गर्छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर विष्णु कार्के। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर, धन्यवाद।
0: हजुर, यसपालिको एसईईको नतिजा 1 महिनामै सार्वजनिक भएको छ, यसलाई चाहिँ यहाँले कसरी लिनुभएको छ?
1: सराहना गर्नुपर्छ, साथीहरूलाई तारिफ गर्नुपर्छ, साथीहरूले मेहनत गर्नुभयो, शिक्षकहरूले, कर्मचारीहरूले, होइन, सम्पूर्ण त्यहाँका चाहिँ व्यवस्थापकहरूले चाहिँ राम्रो काम गर्नुभयो। 1 महिनामा रिजल्ट निस्क्यो, हामी सबैको लागि बहुत खुसीको कुरा हो, होइन, र यसले के पनि मेसेज दिन्छ सबैलाई भन्दाखेरि यो गर्दाखेरि त हुँदैन, हुने रहेछ नि, सम्भव रहेछ नि, होइन, यो कसैको पनि टाइम बर्बाद भएन, शिक्षकको, विद्यार्थीको, अब त्यसपछि अब उपल्लो कक्षामा पढ्नको लागि हरेक चिजको टाइम सेभ भयो, होइन, यो ज्यादै सराहनीय काम भयो।
0: विगतमा 6 महिना कुर्नु पर्थ्यो, 3 महिना हुँदै अहिले 1 महिनासम्म आइपुगेको छ, भनेको प्रविधि र जनशक्ति हुने हो भने चाहिँ यो छिटो हुने रहेछ।
1: सत्य हो, यो ह्युमन विल पनि हो, होइन, विल पावर हो, हामी निकाल्छौँ भनेर चाहिँ कसेर लाग्दाखेरि त्यो डेडिकेसन पनि चाहिँदो रहेछ। र परीक्षा के अरे एनइबीको साथीहरूले यसपालि चाहिँ प्रशस्त राम्रो काम गर्नुभयो, त्यसमा प्रशस्त शिक्षकहरू पनि मोबिलाइज हुनुभयो, होइन, र त्यो डिजाइन जुन उहाँहरूले विद्यालयमै कपी जाँच्ने भनेर ल्याउनु भयो त्यो पनि सराहनीय रह्यो, होइन। त्यसले गर्दाखेरि एउटा अब के पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्यो भने, मतलब कक्षा 10 लेभलको जाँच भनेको त विद्यालयमा गर्दा पनि हुने रहेछ नि, होइन, त्यसो हुँदाखेरि अझ बढी इफेक्टिभ हुन्छ कि भन्ने सवाल पनि हो यो।
0: जहाँ परीक्षा भयो त्यही नै उत्तर पुस्तिका जाँच पनि भयो, होइन, यो कतिको सकारात्मक हो त?
1: यो सकारात्मक मात्रै होइन, सुरुदेखि नै गर्नुपर्ने हो। किन भन्दाखेरि चाहिँ माध्यमिक तह भनेको एउटा तह हो, अहिलेको शिक्षा ऐन, अहिले जुन जारी शिक्षा ऐन छ, र संविधानले पनि 2 तहको मात्रै शिक्षा भनेर परिकल्पना गर्छ, होइन।

0: आधारभूत तह र चाहिँ माध्यमिक तह, त्यस हुनाले माध्यमिक तहभित्रै यो कक्षा दसको जाँचलाई यत्रो ठुलो हवा बनाएर नेसनल लेभलको होइन स्ट्यान्डर्डाइज इक्जामको रूपमा चलाउन जरुरी पनि थिएन। हामीहरूले सन् 2009 विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्दाखेरि नै हामीले के भनेका थियौँ भन्दाखेरि चाहिँ जब यो उच्च माध्यमिक शिक्षा परिषद खारेज भयो त्यतिखेरदेखि नै यो परीक्षाको कुनै औचित्य पनि थिएन छैन पनि, तर अब एउटा कुनै परिबन्ध परिवेशले गर्दाखेरि केही समय चलाउने भन्ने सहमति भएको थियो। अब यो नियमित प्रक्रियाको रूपमा गयो होइन, अब मौका हामीलाई के छ भन्दाखेरि चाहिँ अब यसलाई नियमित कक्षा दसको जाँच जसरी कक्षा नौमा वार्षिक जाँच लिइन्छ त्यसरी नै दसमा र एघारमा लिने काम गर्नुपर्छ। दसको यो नेसनल लेभलको जाँचको कुनै औचित्य छैन है।
1: भनेपछि जुन विद्यालयमा पढ्यो त्यही विद्यालयमा यो एसईको परीक्षा चाहिँ किन नगर्ने त?
0: एक्ज्याक्टली गर्ने नै त्यही हो, गर्नै पर्छ। अब यसलाई एसई भनेर पनि फेरि त्यो ट्याग भिडाइराख्न पनि जरुरी छैन। त्यसो हो भने त नौमा पनि एसई लिनु पर्यो, एघारमा पनि एसई लिनु पर्यो नि होइन। र त्यस हुनाले यसलाई अब बिस्तारै छोडौँ, यसलाई बिस्तारै त्यो हवा नबनाऊ। यो जिम्मेवारी विद्यालयलाई नै दिनुपर्छ। जहाँ जहाँ माध्यमिक विद्यालयहरू छन् उनीहरूले नै जाँच लिने व्यवस्था गर्नुपर्छ। यसरी चाहिँ यो नेसनल लेभलको इक्जाम चाहिँ कुनै पनि आवश्यक छैन। किन भन्दाखेरि भोलिकै दिनदेखि हेर्नुहोस् है, यी विद्यार्थीहरूले फेरि प्रवेश परीक्षा दिनुपर्छ कक्षा एघारमा भर्ना हुनुको लागि। त्यस हुनाले यो जस्तो गाई जात्रा नौटङ्की चाहिँ अब सरकारले नगरोस् र यो स्पष्ट मार्गनिर्देशन चाहिँ दिनु पर्यो विद्यालयहरूलाई कि कक्षा दसमा अब उपरान्त यसरी जाँच हुँदैन र कक्षा एघारमा पनि यो चाहिँ एन्ट्रान्स इक्जाम दिन पाइँदैन। अनलेस यदि त्यो विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदै हो भने उसको हकमा चाहिँ एक किसिमको टेस्टको व्यवस्था गर्न सकिन्छ, तर त्यही विद्यालयमा उसले भर्ना हुनको लागि चाहिँ फेरि जाँच दिनुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ। यसलाई चाहिँ स्ट्रङली राख्नु पर्यो र फेरि त्यो भर्ना त्यो एन्ट्रान्स इक्जामको लागि चाहिँ शुल्क पनि लिन भएन, शुल्क लिन पाइँदैन। यदि लिने हो दिने हो भनेदेखि राज्यले दिनु पर्यो, त्यो व्यक्तिलाई दिनु भएन।
1: यो विषयमा म फेरि पनि आउँछु, तर अलिकति अगाडि म फेरि गएँ भन्नाले जुन विद्यालयमा हामीले विद्यार्थीलाई पढायौँ त्यही विद्यालयका शिक्षकहरूले उत्तर पुस्तिका जाँच गर्दाखेरि जुन यो अझै पनि नन ग्रेडेड हुने जुन बढिरहेछ नि त्यसलाई हामीले केही कम गराउन सहयोग हुन्छ कि हुँदैन?
0: पक्कै पनि धेरै सहयोग हुन्छ। र अर्को कुरा हामीहरूले बुझ्नुपर्ने र तपाईँको मिडिया मार्फत मैले के भन्न चाहन्छु, सम्पूर्ण शिक्षकहरूलाई विद्यार्थीहरूलाई विद्यालयलाई र इभन शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयले पनि के भन्छु भन्दाखेरि नि यो दुईवटा इक्जामको फरक फरक मूल्य भ्यालु हुन्छ, उद्देश्य पनि फरक हुन्छ। एउटा चाहिँ सर्टिफिकेसन एक्जामिनेसन भन्छ होइन, अर्को चाहिँ लर्निङ एसेसमेन्ट हुन्छ। यो विभिन्न कक्षामा लिइने जुन जाँचहरू हो नि, जस्तो भने कक्षा एकमा पनि जाँच लिन्छौँ हामीहरू, कहाँ 2, 3, 4, 5 पनि लिइन्छ, 6, 7 पनि लिन्छ, तर 8 आएपछि राष्ट्रिय स्तरको परीक्षा हुन्छ। 9 पनि जाँच लिन्छन् विद्यालयहरूले, वार्षिक परीक्षा लिन्छन् होइन, त्यस्तै गरेर 11 पनि लिन्छ। ती परीक्षाहरूको उद्देश्य भनेको चाहिँ विद्यार्थीले कति सिके, कति जाने, कति बुझे भन्ने हो। त्यो परीक्षा विद्यार्थीहरूको लागि भन्दा बढी शिक्षकहरूको लागि हो है। त्यस्तै गरेर यो कक्षा दसको इक्जाम भनेको पनि, किनभने यो कक्षा दस भनेको माध्यमिक तहको एउटा कक्षा हो, यो लेभल होइन। त्यसो हुँदाखेरि यो कक्षा दसको मूल्याङ्कन भनेको शिक्षकहरूको लागि र विद्यार्थी के अरे विद्यालयको लागि हो कि उनीहरूले थाहा पाउन् मेरा विद्यार्थीहरू कक्षा 12 पुग्दा पुग्दै कति सफल हुन सक्छन्, कति असफल हुन्छन्, मैले के जोड गर्नुपर्छ सो द्याट यी विद्यार्थीहरू सबै कक्षा 12 उत्तीर्ण हुन्छन् भन्ने उद्देश्यका लागि कक्षा 10 पनि लिन पाइन्छ, कक्षा 11 पनि लिन पाइयो, कक्षा 9 पनि लिन पाइयो। त्यस हुनाले यसको मकसद भनेको विद्यार्थीलाई चाहिँ ल अब तिमीले पास भयो अथवा फेल भयो, तिमीले ग्रेडेड ल्यायौ नन ग्रेडेड ल्यायौ घर जाऊ भनेर दिने सर्टिफिकेट होइन यो। त्यस कारणले पनि मैले के भनिरहेको छु यहाँको मिडिया मार्फत भने यसलाई बिस्तारै हामीहरूले खारेज गर्नुपर्छ र विद्यार्थीले भन्दा बढी शिक्षकले र विद्यालय स्वयंले पनि यो नतिजालाई मूल्याङ्कन गरेर कुन विषयमा कुन कुरामा बढी जोड दिनु पर्यो त पढाइमा, त्यो पेडागोजी कहाँनिर सुधार गर्नु पर्यो भने सुधारको लागि यो जाँचहरू हो। त्यो हिसाबले हामीहरू कहाँ कहिले पनि प्रयोग भएको छैन, तर अब बेला भइसक्यो।
1: जुन विद्यालयमा पढ्यो त्यही विद्यालयका शिक्षकले चाहिँ त्यो उत्तर पुस्तिका जाँच गर्ने बित्तिकै सिकाइ लेखा जोखा गर्ने काम चाहिँ ऊबाट चाहिँ एकदमै 100% हुने सम्भावना चाहिँ रहन्छ।
0: एब्सोल्युटली यसको उद्देश्य नै त्यही हो, मूल उद्देश्य भनेकै पटक पटक उनीहरूलाई निरन्तर मूल्याङ्कन गर्ने भन्छौँ हामीहरू। निरन्तर मूल्याङ्कन गर्ने विधिहरू मध्येको एउटा विधि हो, जसले गर्दाखेरि शिक्षकलाई र विद्यालयलाई र इभेन विद्यार्थी र अभिभावकलाई पनि बोलाएर भन्नुपर्छ कि तिम्रो विद्यार्थी गणितमा अलिकति कमजोर छ अथवा अङ्ग्रेजीमा कमजोर छ अथवा विज्ञानमा कमजोर छ, त्यस हुनाले अलिकति एउटा चाहिँ जोइन्ट मेहनत गरौँ भन्ने हिसाबले विद्यार्थीलाई तयार गर्ने हिसाबले चाहिँ यी चाहिँ जाँचहरू लिने हो।